सुतेको अवस्थामा बिस्तरामा सपना पर्दा आफू बिस्तरामा छ शरीर, तर भोक प्यास भएर माग्दा माग्दा केही पनि मिलेन, अन्तिममा खानेकुरा मिल्दा त्यसलाई त्यस्तै खानु भएन भनेर तयार गर्न लाग्दा त्यो पनि मृगले छिटपिटाइदियो। अन्तमा निन्द्राबाट बिर्जाउँदाखेरि शरीर सोही बिस्तरामा सुतेको छ। राजा जनकलाई प्रश्न खडा भयो, वास्तवमा म को हुँ त? त्यो मगन्ते हुँ कि यस जनकपुरको राजा हुँ भन्ने प्रश्न खडा भयो। राज ऋषि, देव ऋषि, मह ऋषि, ब्रह्म ऋषि आफ्ना मन्त्रीगण सबैलाई विद्वान कवि सबैलाई बोलाए, प्रश्न तयार गरे, उत्तर कहीँबाट पनि आएन। अनि अष्टवक्रका आठ ठाउँमा टेढो भएका अष्टवक्र ऋषि, जसलाई कोही टेर्दैन कोही मान्दैन, उनको जिज्ञासा जाग्यो, म त्यहाँ जान्छु। उनको आमाले, माताजी मलाई दिनुहोस्, आशीर्वाद दिनुहोस्, म जान्छु। नै नै बाबु, तिमी अपाङ्ग छौ, कुरूप छौ, तपाईँको निन्दा होला, नजाऊ। यो भन्दा पनि उनले एकदम मानेनन्, जाऊ भन्ने अन्तिममा वचन आयो। पुगे रात दरबारमा, आउनेलाई सबैलाई खुला थियो, राजाको इच्छा पूरा नहुँदासम्म जाने आदेश थिएन। आए, भित्र पसे। जब अष्टवक्र भित्र आउँदा सबैले देख्दै मुस्कुराए, किनभने हामी यत्रा विद्वानहरू बसेर त राजा जनकको प्रश्नको उत्तर हामीले दिइसकेका छैनौं। यो जाबो बच्चा, यो बालक यस्तो टेढोमेढो शरीर भएको क्या भन्ला भन्ने सबैको मनमा कुलकुली आयो। उसले, मैले त मानिसको सभा होला, विद्वानको सभा होला भनेर आए, यो त सबै बाह्य शरीरलाई मात्रै पहिचान्ने मान्छेको जमात रहेछ भनेर आवाज गर्दा सबै अचम्म भए। त्यही शब्द सुन्न राजा जनकले उच्च आसनमा बसालेर प्रश्न गर्न थाले। सोही प्रश्नको उत्तर दिँदा दिँदै राजा जनकको भाग्य खुल्यो, जुन आज संसारमा विदेही राजा जनक भन्ने एकमात्रै नेपालको जनकपुरमा जन्मेका राजा जनक छन्। जनकपुर धाम भनेर घुम्न गएका मानिसहरू, विद्वानहरू सबैले देखेका होलान्। त्यहाँ सबैका त्यहाँ शिलाहरू छन् कि अन्तमा प्रश्न उत्तर हुनाहुनै त्यतिकैमा प्रश्न गरिएको थियो, तपाई जनकपुरको राजा कि जनकपुर तपाईँको राज्य? भन्दा अनि सोचेर उत्तर दिँदा दिँदा, तपाईँ लिएर आउँदाखेरि के लिएर आउनुभयो, अब जाँदाखेरि के लिएर जानुहुन्छ, त्याग्न सक्नुहुन्छ कि सक्नुहुँदैन, यो त दैवको ईश्वरको इच्छा हो, सक्छु भन्ने अवस्थामा त्यहीँ खडा खडाई सबैका सामान्य उनले तत्त्वज्ञान दियो। यो सृष्टिको, यो पृथ्वीदेखि तीन लोक रचना गर्ने परमात्मा रमे राम हो, आजदेखि तपाईँ कहीँ जानु पर्दैन, मनले त्याग्ने हो, मनले सबै भगवान परमात्मा अविनाशी ईश्वरको रमे रामको सम्झनुहोस्, शरीरले त्याग्नु पर्दैन, घर त्याग्नु पर्दैन, कहीँ त्याग्नु पर्दैन, फर्कनुहोस् भन्ने फेरि वचन आयो। संकल्प गरे, त्यही दिनबाट तत्त्वज्ञान लिएर राम नाम जप्न थाले। अन्तिममा त्यहीको अर्थ क्या भयो त? सीताको जन्म त्यसै जनकपुरमा कसरी भयो त्यो लामो कहानी छ। अनि रामदेखि लिएर सबैको दर्शन, शरीर रूपमा दर्शन, जब नाम रूपमा नाम जप्दा जप्दा तत्त्वज्ञान लिएर शरीर रूपमा पनि रामको
शरण

कमलमा नतमस्तक भएर राजा जनकले इच्छा पूरा गरे। त्यो सानै विद्वान ऋषि गुरु चाहे सानो होस् चाहे ठूलो होस् चाहे जुन होस् शरीर रूपमा होइन उसको उसमा पूर्ण ईश्वरीय शक्ति भएपछि जसले पनि त्यो तत्त्व ज्ञान दिन सक्दो रहेछ त्यो इतिहासले हामीलाई पुष्टि गर्दछ। तसर्थ प्रत्येक पुराणमा गुरुको नै सर्वश्रेष्ठ छ श्रेष्ठता छ। चाहे त्यो आध्यात्मिक विद्या हामीले का लागि अगाडि बढौं चाहे त्यो भौतिक शिक्षाको लागि अगाडि बढौं प्रत्येक विद्यालयमा शिक्षकको आवश्यक छ। शिक्षक नभई प्रत्येक विषयगतको शिक्षक नभइकन विद्यार्थीले शिक्षा हासिल गर्न सक्दैन। ठिक त्यस्तै प्रकार आध्यात्मिक र अविनाशी परब्रह्म परमात्मा ईश्वरको अनुभूति गर्दाखेरि पूर्ण परमात्माकै पूर्ण शक्ति लिएर यस धरातलमा जो सद्गुरुको रूपमा अवतरित भएको छ शरीर रूपमा उहाँबाट मात्रै त भनेको तत्त्व तत् भनेको आत्मा तो भनेको परमात्मा आत्माले परमात्मालाई चिनेर जस्तै प्रकारले साना साना नदीहरूको पानी सागरमा परिणत भएको जसले दृष्टि पुराई घुमेर अनुभूति गरेको छ उसलाई थाहा छ अरूलाई थाहा छैन। त्यसै प्रकारले जो तत्वज्ञानी हुन्छ उसले संसार सबै परमात्माको निर्भरमा परमात्माको अधीनमा पग बिन चलोइन सुनै बिनु काना कर बिन कर्म करै विधि नाना अनन रहित सकल रहनु भोगी बिन बाणी वक्ता बड योगी। यो परमात्माको यस्तो अनुभूति भक्तलाई मात्रै हुन्छ। आदरणीय श्रोता महानुभावहरू म अधिक समयको सहारा नलिकन आजका प्राविधिक मित्र छविलाल चौधरीजीलाई परमात्माले पूर्ण शक्ति ऊर्जा दिन यही प्रार्थना विन्तीका साथ दुई लाइन भजन राख्ने इच्छा गर्दै आफ्नो शब्दलाई पूर्ण विराम दिए नमस्कार।

0: Ready.
1: Wow, thank you. You sound like अच्छे सुगंधित बनाओ चु. मंगलदीप सेंट 3-in-1 के साथ.
0: I love the scent.
1: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ.
0: मंगलदीप सेंट 3-in-1. Perfume like fragrance.
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ. तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ. भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु.
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न.
2: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि.
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक.
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा. बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म. डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर. फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98484-27359.
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु. सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे.
6: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त.
5: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि.
6: त्यसो भए आजै जाउँला नि.
5: ल अरूलाई पनि भनौँ है.
6: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी.
6: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा. सञ्चालक रूपलाल सुनार. सम्पर्क नम्बर 98095-43893.
7: साधारण सभा सम्बन्धी जरुरी सूचना. टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ. तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि. स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर. जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड
8: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz.
9: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो. सन्तोष गन्धर्व सँगै दीपक आचार्यको तपाईलाई स्वागत छ.
10: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ.
9: आज 2083 साल असोज 21 गते बुधबार, अक्टोबर 7 तारीक सन् 2026, नेपाल सम्मत 1146, असोज कृष्ण पक्षको द्वादशी तिथि.
10: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू.
9: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक हुने. 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता.
10: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरेको भन्दै आलोचना. 13 प्रस्तावित राजदूतको संसदीय सुनाई प्रक्रिया शुरू. सबै विरूद्ध 2 उजुरी. वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेनन्.
9: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै. मालढुङ्गा, बेनी, जोमसुङ र कोराला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान. किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै.
10: यमुनामा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 भन्दा बढ़ीको मृत्यु. पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लड़ाकू मारिए. गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान.
9: र ग्लोबल ओपनमा नेपालका टीटू के र होरा एउटै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन। विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15औं महाधिवेशनको प्रसंग।
10: इतिहासमै जम्बो केन्द्रीय कार्यसमिति बनाएको कांग्रेसको पदाधिकारीका कम्सीमा पुरानै अनुहारको बाहुल्यता दोहोरिएको छ। नेपाली कांग्रेसमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्यसमितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गण थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ। निर्विरोध सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री बन्नु भएको थियो। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभि सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेभी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्वाध जस्तै देखिएका बेलामा राठौरले एक साथ अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँमा खड्गेले उम्मेद्वारी दिनुभएको थियो। खड्गे काठमाडौँ 5 क्षेत्रीय कार्य समितिका पूर्व सभापति समेत हुनुहुन्छ। राठौरको क्षेत्र बर्दिया 2 आन्तरिक विवादका कारण हिजो महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिना साथ राठौर उम्मेद्वारी दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो। फारम अगाडि नै लगिए पनि बर्दिया 2 प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनट पछि राठौरले उम्मेद्वारी दर्ता गराएको समेत बताएको छ। यसैबीच कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको देखिएको छ। प्रतिनिधिको ध्यान केन्द्रीय नेतृत्वको प्रतिस्पर्धा, समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको हो। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा हिजो राति अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकिरहेको थिएन। महाधिवेशनको तेस्रो दिन तथा बन्द सत्रको दोस्रो दिन हिजो बिहान 10 बजेदेखि उम्मेद्वारी दर्ताका लागि फारम वितरण गरिएको थियो। साँझ 7 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको भए पनि व्यवस्थापनमा देखिएको समस्याका कारण राति 8:30 बजेसम्म दर्ता प्रक्रिया चल्यो। तर साँझ 7 बजेसम्म दर्ता भएका उम्मेद्वारको समेत अन्तिम विवरण राति अबेरसम्म तयार हुन सकिरहेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले पनि उम्मेद्वार दर्ता प्रक्रिया जटिल बनेको निर्वाचन समितिले जनाएको छ। आज प्रचार प्रसारमा रहने र भोलि मतदानको प्रक्रिया अगाडि बढ़ने समेत निर्वाचन समितिले जनाएको छ।
9: सभामुख डोल प्रसाद अर्यालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ। तान्जानियामा जारी अन्तर व्यवस्थापकीय संघको 153 महासभालाई सम्बोधन गर्दै अर्यालले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो। उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्दै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो। हिमाल सुरक्षित भए मात्र मानव सभ्यता, जल, जैविक विविधता र भविष्य सुरक्षित हुने उहाँको भनाइ छ। सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% मात्र न्यून योगदान गरे पनि विपद जोखिमको अग्रभागमा रहेको बताउनु भएको छ। सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनबाट जोखिममा रहेका तथा विपदबाट प्रभावित देशहरूलाई संसदीय ऐक्यबद्धता सुदृढ़ गर्न आईपीयूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। हामीले जलवायु संरक्षणका लागि पहल, विपद जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्नेछ उहाँले बताउनु भएको छ। यसैबीच सरकारले भोटेकुसी त्रिशुली हिमबाढ़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट विस्थापित भएकाको पुनर्स्थापना, बेपत्ता भएकाको मृतकलाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचनाहरूको पुननिर्माणको काम एकैसाथ अगाडि बढ़ाउने तयारी भएको छ। भोटेकोसी त्रिशुली हिमबाढ़ीबाट करिब 5,285 जना व्यक्ति बेपत्ता, 1,455 जनाको ज्यान गएको र मृत्युको पुष्टि हुन नसकेका बेपत्ता भएका व्यक्तिहरूका परिवारजन आफन्तहरू अझै फर्किने आशामा बसेको अवस्था रहेको छ। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानून संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हिमाल र महासागर बीच अन्तर सम्बन्ध निर्माणको लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रयत्न गरेको बताउनु भएको छ। फिजीमा हिजो आयोजित प्री कोप लिडर्स इभेन्ट अन्तर्गतको उच्च स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका विभिन्न चुनौतीहरूको संयुक्त रूपमा सम्बोधन हुनुपर्ने बताउनु भएको छ। पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित हिमालयन सुनामीले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो।
10: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दैछ। नेपाल र रूसले कूटनैतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेलामा हुन लागेको यो बैठकलाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्रीले गर्नुहुनेछ। नेपाल र रूसबीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
9: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा सबैभन्दा बढ़ी स्थानीय तह विरूद्ध उजुरी परेको छ। गत आर्थिक वर्ष 2082-83 आयोगको हेटौँडा स्थित कार्यालयमा स्थानीय तहसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरूद्धको उजुरी दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले हिजो बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बुझाएको गत आर्थिक वर्षको प्रतिवेदनमा यस्तो कुरो उल्लेख गरिएको छ। आयोगको हेटौँडा कार्यालयका प्रमुख पवन कुमार तिमल सिन्हाले बुझाउनु भएको 36 वार्षिक प्रतिवेदनमा हस्तान्तरण गर्दै कार्यालय प्रमुख तिमल सिन्हाले संघीय मामिला पछि सबैभन्दा बढ़ी उजुरी शिक्षाको क्षेत्रमा परेको देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीब निवारणसँग सम्बन्धित 5.59% मुद्दाहरू परेका छन्। आयोग हेटौँडा कार्यालयमा परेको उजुरी दर्ता र फर्सेउटको आधारमा सबैभन्दा बढ़ी उजुरी परेका स्थानीय तहमा पर्साको विभिन्न स्थानीय तह, पाराको र त्यसको आसपासको क्षेत्रका स्थानीय तह बढ़िरहेका छन्।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानका बाली नालीमा समस्या देखिए फोनबाटै निशुल्क परामर्श लिन के गर्ने?
12: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ।
9: ऊर्जाको दक्षता कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 र 31 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
14: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
15: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
16: संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
17: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
18: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
17: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
15: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
10: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइदैन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थाहरूलाई आह्वान गर्ने विपद प्राधिकरणको निर्णय एनजीओको सहयोगले नपुगेको ठाउँमा सरकारले नै बनाइदिने शीर्षकको खबर छ। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा गैर सरकारी संस्थाहरूलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो नाम लिएका बाढ़ी प्रभावितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुने समेत बताइएको छ। त्यस्तै एमाले अध्यक्ष ओलीको आलोचनामै प्रतिबन्ध शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्र पृष्ठमा विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा शीर्षकको खबर प्रकाशित छ। ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तार सरकारको चासोमा परेको छ। त्यस्तै पछिल्लो समय विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौं कुर्दा पनि उपचार नपाएको समेत गुनासो गर्न थालेका छन्। वीर शमशेरले रैतीहरूका लागि निशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय भने आकस्मिक कक्षमा उपचार पाउन मुस्किल रहेको बताइदै आएको छ। त्यस्तै प्रस्तावित राजदूतहरूको सुनाई 26 असोजदेखि शीर्षकको अर्को खबर प्रकाशित छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनाई समितिले सरकारद्वारा प्रस्तावित 13 देशका राजदूतहरूको सुनाई 26 असोजदेखि गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंगिर पहिलो साता हुने भारत भ्रमणलाई ध्यानमा राख्दै भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेबाट समितिले सुनाई प्रारम्भ गर्नेछ। समितिको हिजो बसेको बैठकले उजुरी खोल्ने तथा 26 28 असोजसम्म 13 जनाको सुनाई गर्ने निर्णय समेत गरेको छ। राष्ट्रपाको हामी आउँदैछौं अभियान शुरू, 77 जिल्लामा पुग्यो केन्द्रीय टोली शीर्षकको अर्को खबर प्रकाशित छ भने चार पर्व सुरक्षा, सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55-20 शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण शीर्षकमा सजना बरालले लेख्नु भएको खबर प्रकाशित छ। भोटेकोशी बारीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायतका उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण बैंकको यस अघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई घटाएको हो। प्रहरी अनुसन्धानमा मोबाइल जपत र निजी सूचनामा पहुँच गोपनीयताको हकमाथि प्रश्न शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रविधि बढ़दैछ, मोबाइल भित्रका सामग्री र निजी सूचनामाथि पहुँच कतिसम्म भन्ने विषय गम्भीर सवाल बन्दै गएको देखिएको छ। त्यस्तै सर्वोच्चमा चार न्यायाधीश सिफारिश शीर्षकको दुर्गा दुलालले लेख्नु भएको खबर प्रकाशित छ। सिफारिश हुनेमा उच्च अदालतका एक मुख्य न्यायाधीश र तीन न्यायाधीश रहनु भएको छ। सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिश गर्न मिल्ने भए पनि एउटा पद खाली राखिएको छ। न्याय परिषद ऐनमा रिक्त हुनुभन्दा एक महिना अघि सर्वोच्चमा सिफारिश गर्नुपर्ने व्यवस्था छ। सिफारिश भएका न्यायाधीशहरूको अब संसदीय सुनाई हुनेछ। त्यस्तै भित्रपृष्ठमा हिमाल एयरलाइन्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने बकौदा 63 करोड़ शीर्षकमा सुरज कोहनले लेख्नु भएको खबर छ भने दशैंलाई गाड़ीको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुल्दै शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर पनि प्रकाशित छ।
15: यसैबीच कारोबार दैनिकको पहिलो पृष्ठमा नवीकरणीय ऊर्जा तथा दक्षता विधेयक दर्ता भएको प्रसंग छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसदमा दर्ता गरेको हो। यसैबीच ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयन उत्पन्न समस्या समाधानका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्च स्तरीय समिति गठन गरेको छ। कारोबार दैनिकमै कौशला कुवरले लेख्नुहुन्छ, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान खरिद गर्नेछ र कार्तिकको दोस्रो सातादेखि धान खरिद गर्ने योजना बनाएको छ। यसपटक कम्पनीले धान किन्न 66.50 करोड़ रूपियाँ छुट्याइसकेको छ। यसैबीच गोर्खापत्र दैनिकमा लेखिएको छ, जुगल भ्रमण वर्ष 2083 तयारी। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले जुगल भ्रमण वर्ष 2083 तयारी तीव्र पारेको प्रसंग छ। गोर्खापत्र दैनिककै भित्री पृष्ठमा दशैंभर लिंगेपिङ शीर्षकमा खबर लेखिएको छ। दशैंका अवसरमा मौलिक सांस्कृतिक परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिंगेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढ़ाएको हो। पर्यटन बोर्डको सम्पदा तथा पर्यटन विकास महाशाखाले यो जानकारी दिएको खबर गोर्खापत्र दैनिकमा रहेको छ। त्यसैबीच संसदीय सुनवाई समितिमा 7 उजुरी दर्ता भएको खबर गोर्खापत्र दैनिकमा छ। विभिन्न देशका प्रस्तावित राजदूतको असोज 26 गतेदेखि संसदीय सुनवाई हुने भएको छ। संसदीय सुनवाई समितिले राजदूत उपरको उजुरी सार्वजनिक गर्दै सुनवाईको तालिका निर्धारण गरेको हो। गम्भीर उजुरी प्राप्त भएका बाहेक अन्यलाई सिफारिशको क्रममा नै सुनवाईका क्रममा विभिन्न प्रश्नहरू सोधिने भएको छ। सुनवाई अघि समितिले उजुरीकर्तासँग पनि छलफल गरेको छ। र नागरिक दैनिकको पहिलो पृष्ठमा विराटनगरबाट विस्थापित हुँदै उद्योग खबर शीर्षकमा खबर लेखिएको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्रशिव राइस एण्ड आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढ़ीगंगा गाउँपालिका स्थित हात्तीमुढ़ामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रको पुरानो हो। यसको स्थापना नै त्यो क्षेत्रको क्रमशः सहजीकरण र विस्तृत हुने एउटा कोसेढुङ्गा भएको थियो। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्री लगायतका ठूला उद्योग स्थापना भएका थिए।
10: ताजा खबरमा अब विदेशका खबर। यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा सरकारी सेनाका जवान र इरान समर्थित हुती विद्रोही गरी 270 भन्दा बढ़ीको मृत्यु भएको छ। यमनी सरकारले गत महिना हुती विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रयास शुरू गरेपछि देशमा लड़ाई तीव्र बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख ख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कार्यवाहीमा 5 लडाकू मारिएका छन् भने 2 घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार लडाकूको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर बजिकिस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कार्यवाही अगाडि बढ़ाएको थियो र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् 2023 अक्टोबर 7 हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठ अघि गाजामा थायी युद्ध विराम गर्न आह्वान गर्नुभएको छ। उहाँले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न समेत आग्रह गर्नुभएको हो।
15: साझा खबरमा अब खेल खबर। नेपालका दुई स्पोर्टस टीम होरा स्पोर्टस र टीटूके स्पोर्टस पब्जी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन्। आगामी 20 अक्टोबरमा पाकिस्तानमा हुने प्रतियोगिताका लागि हिजो राति भएको ड्रमा नेपालका दुई टोली एकै समूहमा परेका हुन्। दुवै टोली काठमाण्डुमा भएको दक्षिण एसियाली फाइनल मार्फत पाकिस्तानमा हुने ग्लोबल ओपनमा छनौट भएका थिए। यसैबीच आईसीसीले विश्वकपलाई रोमाञ्चक बनाउन नयाँ फर्म्याटमा खेलाउँदैछ। आईसीसीका अनुसार विश्वकपको आधिकारिक समूह चरणको खेल शुरू हुनु अघि सुपर सिरिज हुनेछ। आगामी वर्ष नोभेम्बरमा दक्षिण अफ्रिका जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने एक दिवसीय विश्वकप अन्तर्गत भारत पाकिस्तान बीचको खेलका लागि टिकट बुकिङ निकै बढ़ी बढ़ेको देखिन्छ। अर्जेन्टिनाबाट आज अन्तिम खेल खेल्दैछन् फुटबलका मेसी र मेसी युगको अन्त्य भन्ने शीर्षकमा खबर छ। विश्व फुटबलका आइकन फुटबलर मेसी बुधबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिम पटक जर्सीमा देखिँदैछन्। मेसीले 21 वर्षको राष्ट्रिय टोलीको यात्राका रूपमा करियरकै अन्तिम खेल खेल्नेछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय जर्सीमा अन्तिम उपस्थिति जनाउने भएका छन्।
10: किसानका समस्या समाधान गर्ने किसान कल सेन्टरको प्रभावकारिता महत्व र सुधार गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: धानको सिजन भएका कारण पनि अधिकांश खेतमा केही न केही समस्या हुँदा तत्काल के गर्ने, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
4: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4 देखि 6 को बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ, जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4 देखि 6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
5: त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ, अनि त्यो समय पनि 2 घण्टाको समय भयो, अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन, अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
4: यस्तो समस्या नहुनुपर्ने, त्यही पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु, तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
5: ठाउँमा,
4: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिले काहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
5: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
4: हजुर, त्यो पनि हो नि, जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिले काहीँ त उहाँ यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन नै हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला, तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। तपाईँ यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ, हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
6: कृषि मौसमविद मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारीको अन्तिम नामावली सार्वजनिक हुने, 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता,
6: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरिएको भन्दै आलोचना, 13 जना प्रस्तावित राजदूतको संसदीय सुनवाई प्रक्रिया शुरू, सबै विरूद्ध 2 उजिदी, वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेन,
3: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै, मालढुङ्गा बेनी जोमसुम कोरोला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान। किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै।
6: यमनमा जारी झडप क्रममा पछिल्लो 24 घण्टामा 270 जनाको मृत्यु। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लडाकु मारिए। गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान।
3: र ग्लोबल ओपनमा नेपालका टी टुकी र होरा एकै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1 लाख आवेदन। विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
6: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं। कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको छ, यहाँ एकजना नाक थुनिरहनु भएको छ, पत्रकार जस्तै देखिन्छ र मन्त्रीको बोर्ड लेखिएको छ। मन्त्री उठेर पत्रकारलाई औंलो ठडाउँदै यहाँ यस्तो लेखिएको छ, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
7: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिका कृषि विकास शाखाले किसानलाई प्राविधिक ज्ञानदेखि प्रोत्साहनसम्मका कार्य गर्दै जलवायु अनुकूलनका खेतीमा किसान अग्रसर हुनुपर्नेमा जोड़। कैलाश्वर सामुदायिक वनको अध्यक्षमा दिनेश बहादुर शाह रविन्द्र निर्वाचित। वन व्यवस्थापन र वनको आमदानीको सही सदुपयोग गर्ने अध्यक्ष शाहको प्रतिबद्धता। जानकी गाउँपालिकाको दुर्गौलीमा पहिलो पटक दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला आयोजना। 31 गतेसम्म मेला चल्ने। र सुदूरपश्चिम प्रदेशको बजेट भाषण आज। बजेट शून्यता अन्त्य हुँदै अब खोज खबर विस्तारमा। 2082 माघमा शुरू भएको 16 साधारण सभाको बन्द सत्र सञ्चालन गर्न नसकेर अवैधानिक भएको कैलालीको जानकी गाउँपालिका छ। जगतपुर स्थित कैलाश्वर सामुदायिक वन उपभोक्ता समूहले नयाँ नेतृत्व पाएको छ। मंगलबार भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार दिनेश बहादुर शाह रविन्द्र निर्वाचित हुनुभएको छ। शाहले 624 मत प्राप्त गर्नुभएको छ। अर्का उम्मेद्वार नरबहादुर बोगटले 364, कर्णबहादुर चौधरीले 255 र बप्पल रावतले 208 मत पाउनु भएको छ। उपाध्यक्ष लगायत अन्य पदमा असोज 15 गते भएको भेलाले निर्विरोध निर्वाचित भइसकेका छन्। चालू आर्थिक वर्षमा 1,57,94,000 रूपियाँको अनुमानित बजेट पेश गरेको कार्य समिति अवैधानिक भएपछि त्यहाँ कार्यरत वन हेरालु कर्मचारी समेतले 10 महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन्। मासिक 2 लाख सञ्चालन खर्च चाहिने वनमा अहिले 10 लाख रूपियाँ जति मात्रै मौजदात रहेको छ। आर्थिक वर्ष 2081-82 1,68,00,000 रूपियाँको बजेट ल्याएको खड्गबहादुर शाह नेतृत्वका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको देखेपछि उपभोक्ताले त्यसको विरोध गर्दै रमेश खनालको संयोजकत्वमा संघर्ष समिति गठन गरेर लगातार दवाब दिइरहेका थिए। वनमा भएको अनियमितताका विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि कागजात मागेपछि मुद्दा भने चलाइसकेको छैन। वनको विधान समेत नबनाएको कार्य समितिले निर्णयका भरमा वार्षिक 1.5 करोड़ रूपियाँ खर्च गर्दै आएका थिए। सामुदायिक वनको अध्यक्ष शाहले दाह संस्कारका लागि निशुल्क दाउरा वितरण गरिने, उपभोक्ताहरूको सहजताका लागि टोल टोलमै दाउरा उपलब्ध गराउने, सामुदायिक वनको ट्रयाक्टरलाई सब वाहनको रूपमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै अध्यक्ष शाहले कैलाश्वर सामुदायिक वनको विधानलाई समयानुकूल आवश्यक संशोधन गरी हाल कायम रहनुभएका सबै उपभोक्ताको सदस्यता सुनिश्चित गर्ने, सामुदायिक वनको कोषलाई मध्यनजर गरी एउटा छुट्टै सब वाहन खरीद गर्ने, गोलिया काठको कटानी र ढुवानी बाबत लिँदै आएको शुल्क नलाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै आर्थिक अनियमितता सम्बन्धी उठेका विषयहरूको निष्पक्ष छानबिनका लागि विज्ञ समिति गठन गरी सत्य र तथ्य सार्वजनिक गर्ने, वनका गतिविधि र सूचनालाई पारदर्शी तथा सहज बनाउन सामाजिक सञ्जाल र डिजिटल प्रविधिको प्रयोग गर्ने र वनको संरक्षणसँगै प्रत्येक उपभोक्ताको अधिकार सुविधा र हितलाई समान प्राथमिकता दिँदै पारदर्शी जवाबदेही र भ्रष्टाचार रहित व्यवस्थापन गर्ने शाहको प्रतिबद्धता छ। जानकी गाउँपालिकाको दुर्गौली बजारमा पहिलो पटक आयोजना हुन लागेको व्यापारिक सन्ध्याकालीन मेला 2083 तयारी अन्तिम चरणमा पुगेको छ। मेला आजदेखि शुरू हुने भएको छ। दुर्गौली बजारमा स्थानीय उत्पादन, व्यवसाय र संस्कृतिलाई प्रवर्धन गर्दै दुर्गौली बजारको पहिचानका लागि मेलाको आयोजना गर्न लागेको मेला संयोजक तथा दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बमले जानकारी दिनुभयो।
1: यो मेला भनेको हाम्रो दुर्गौली बजारमा एउटा पर्यटन व्यापारिक मेला, किनभने यसको जानकी गाउँपालिका यस दुर्गौलीलाई एउटा पहिचान गर्नुको लागि हामीले यस दुर्गौली बजारले एउटा अहिले जमर्को झारेको छ। किन भनेपछि यसलाई यहाँका व्यापारीहरू अहिले चाहिँ एउटा हाम्रो व्यापार पनि अलि कमजोर भएको अवस्था छ, त्यसैले यसलाई चाहिँ कार्यक्रम गरेर यहाँको व्यापार पनि अलि केही उन्नत हुन्छ कि भन्ने सोच छ।
0: कला संस्कृति तथा व्यापार दुर्गौलीको बजार, दुर्गौली बजारको मूल आधार भन्ने नारासहित आजदेखि 31 गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले बताएको छ। मेलामा विभिन्न परिकारका खानाका स्टल, व्यापारिक तथा कृषि सामग्रीको प्रदर्शनी, स्थानीय कला संस्कृतिको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम लगायतका गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ।
1: कार्यक्रम यो मेलामा अब स्टलहरू हुन्छन् होइन, कृषि सम्बन्धी भयो होइन, अनि व्यापारीले आफ्नो होटल स्टलहरू भए, अनि यता कपडा व्यापारीको पनि स्टल हुन्छ। सबै कुराहरू व्यापारीलाई एउटा आफ्नो जुन यस मेलाभित्र आएर सम्पूर्ण जुन अहिले गरिराख्नु भएको छ हाम्रो व्यापारीहरूले ती हरेक कृषिदेखि लिएर होटल व्यवसाय सबै कुराहरू चाहिँ त्यहाँ छन्।
0: साँझको समयमा विशेष सांगीतिक कार्यक्रम सहित कलाकारहरूको प्रस्तुति रहने भएकाले मेला अवधिभर दुर्गोली बजारमा मनोरञ्जनको विशेष माहौल बन्ने अपेक्षा गरिएको छ। मेला साँझको समयमा हुने भएकाले व्यवस्थापन तथा सुरक्षाका लागि स्वयंसेवक र प्रहरी परिचालन गर्ने आयोजकले बताएको छ।
1: त्यो व्यवस्थापन एउटा हाम्रो इलाका प्रहरी टिकापुर सहित लगाएर हामीले पनि एउटा हाम्रो युवा जनशक्ति पनि हामीले स्वयंसेवकसम्म पनि परिचालन गरेका छौं। अब यसलाई चाहिँ सम्पूर्ण गाउँवासीहरू, युवा केटाहरू र हाम्रो स्वयंसेवक सहित संयुक्त रूपमा चाहिँ हामीले यो ठाउँलाई, किनभने अहिले यो प्रथम ऐतिहासिक मेला भएको कारणले गर्दा यसलाई चाहिँ अहिले हामीले शान्त वातावरण होस् भन्ने हिसाबले एउटा सुरक्षादेखि लिएर स्वयंसेवकसम्मको पनि व्यवस्थापन हामीले मिलाएका छौं।
0: मेलालाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी तीव्र पारिएको जनाएको छ। आयोजकले मेला अवधिभर सहभागी भई स्थानीय कला, संस्कृति, व्यापार र मनोरञ्जन दिने उद्देश्यले विभिन्न समुदायका सांस्कृतिक झाँकीहरूको प्रस्तुत रहने उहाँको भनाइ छ।
1: हामीले जुन दुर्गोली बजारले गरेको जुन यो कार्यक्रम, यसमा हरेक जात जातिका संस्कृति आफ्नो झल्काउने, जस्तै नाचहरू भयो, थारू नाचहरू भयो, डेउराहरू भए, जस्तै कर्णाली नाचहरू भए, मगर जातिका नाचहरू भए, हरेक थरीका जति पनि जाति छन् हामी उहाँहरूसँग सहकार्य गरेर उहाँहरूको झलकहरू पनि एउटा देखाउने चाहिँ हामीले सोच गरेका छौं। प्रत्येक दिन हुन्छ सबैले, किनभनेपछि यस्तो हुन्छ सबैलाई हामीले समय दिनुपर्छ। हाम्रो कार्यक्रम हुँदै गर्दा प्रत्येक जात जातिको आफ्नो आफ्नो चाहिँ समय दिएर उनीहरूलाई स्टेज चाहिँ दिइन्छ।
0: मेलाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री इन्दिरा गिरीले गर्ने आयोजकले जनाएको छ। लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारको अन्तत आज बजेट सार्वजनिक गर्ने भएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको हो। हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज साँझ 5 बजे बजेट प्रस्तुतिका लागि प्रदेश सभाको बैठक बोलाउने निर्णय गरेको सभापति भीमबहादुर भण्डारीले जानकारी दिनुभयो। सरकारले बजेट प्रस्तुत गर्ने भएपछि सुदूरपश्चिममा करिब 80 दिनदेखि जारी बजेट शून्यता अन्त्य हुने देखिएको छ। यसअघि अघिल्लो सरकारले गत असार 1 गते प्रदेश सभामा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो, तर बजेटमाथिको विवादका कारण पारित हुन नसकेपछि साउन 1 गतेदेखि प्रदेश सरकार बजेट विहीन अवस्थामा पुगेको थियो। बजेटकै विषयमा देखिएको विवादका कारण कंग्रेस नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। खोज खबरमा जलवायु अनुकूलन खेतीमा किसान अग्रसर हुनुपर्ने लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
3: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरोला रोड, टिकापुर, कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती, गण्डकी र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा तथा लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसँगको वर्षा पनि भइरहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली

0: पुर नगरपालिका कृषि विकास शाखामा यस वर्ष 50 लाख बजेट रहेको छ। 30 लाख सशस्त्र र 20 लाख पालिकाको बजेट कार्यान्वयनका लागि लगिने भएको छ। पालिकाले यस वर्ष किसानलाई प्रोत्साहनदेखि प्राविधिक ज्ञान दिनेसम्मका कार्यक्रम गर्ने भएको छ। यस वर्ष च्याउखेती, आईपीएम कृषक पाठशाला सञ्चालन, तरकारी पकेटी विकास, किसान सूचीकरण, उन्नत जातको बिउमा प्रोत्साहन जस्ता कार्य गर्ने भएको छ। यसै विषयमा कृषि विकास शाखा प्रमुख टोप बहादुर विष्टसँग सहकर्मी दुर्गा देवपटाले पालिकाले कृषितर्फ कस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ भनी सोध्नु भएको छ।
1: टिकापुर नगरपालिका कृषि विकास शाखाले अहिले चाहिँ हाम्रो आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हामीले कार्यक्रमलाई अगाडि बढाएका छौँ। कृषि विकास शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूलाई र केही कार्यक्रमहरू अब हाम्रो विविध कारणले गर्दा टिकापुरको विविध समस्या सबैलाई थाहा नै छ, त्यस कारणले गर्दा हामी केही समय अलिकति ढिलो पनि भयो। तथापि हामीले अहिले चाहिँ तत्काल हामीले कृषिलाई कतिपय एकदमै सिजनमा उपयुक्त समयमा नै हामीले कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले हामीले अहिले तत्कालको लागि कृषि विकास शाखा अन्तर्गत र विभिन्न 1-9 नम्बरवटाका चाहिँ आर्थिक विकास अन्तर्गत कृषिसँग सम्बन्धित कार्यक्रमहरूलाई सूचना प्रकाशन गरेर माग संकलन गर्ने कामहरू गरेका छौँ। जस्तै हाम्रो यो कृषिको उसमा अहिले गहुँ खेती प्रबन्धनका कार्यक्रमहरू, च्याउ खेती प्रबन्धन कार्यक्रमहरू र आलु खेती प्रबन्धन कार्यक्रमलाई यो तीनटा कार्यक्रमलाई विशेष हामीले चाहिँ प्राथमिकता दिएर समयलाई चाहिँ किसानको बेलैमा यो कार्यक्रम चाहिँ सञ्चालन र यसको चाहिँ प्रभावकारिता राम्रो होस् भन्नको लागि हामीले चाहिँ यो कार्यक्रमलाई सञ्चालनको लागि अहिले सूचना प्रकाशन गर्ने कामहरू गरेका छौँ। र त्यो सँगसँगै हामीले अहिले एकदमै प्राथमिकताका साथ कृषि विकास शाखासँग जोडिएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले र कृषि विकास मन्त्रालयको परिपत्र अनुसार किसान सूचीकरणको कामलाई पनि हामीले अहिले चाहिँ कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेका छौँ। र त्यो सँगसँगै पछिल्लो समय असाध्यै खट्किएको विषय रासायनिक मलको वितरणको विषय हो। यो विषयमा पनि टिकापुर नगरपालिकामा 1-9 नम्बरवटासम्म समान रूपमा किसानहरूलाई आएको रासायनिक मल प्रदेश सरकारले हामीलाई कोटा निर्धारण गरेको रासायनिक मललाई सबै किसानहरूको पहुँच हुने गरी समान रूपमा वितरण हुने गरी के कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले अहिले छलफल अगाडि बढाएका छौँ।
2: यहाँले भन्नुभयो नि अब केही कामहरू चाहिँ ढिलो हुन सक्ने भएकाले सूचना गरेका छौँ भन्नुभयो। जस्तो अब यो समयमा खास किसानलाई प्राथमिकता दिनुपर्ने विषयहरू चाहिँ के हो?
1: जस्तो अहिले प्राथमिकताको विषयमा के हो भने खास गरी व्यावसायिक किसानहरूले आफ्नो व्यवसाय गरेर त्यो व्यवसायबाट अलिकति बढी नाफा र सन्तुष्ट भयो भने अनि बल्ल त्यो व्यवसाय टिक्छ र अरू मान्छेहरू पनि, अरू कृषकहरू, अरू युवाहरू पनि कृषितर्फ आकर्षित हुने अवस्था हो। यसमा मैले भन्न खोजेको के त भन्दा हामीले उपयुक्त सिजनमा वा सिजनभन्दा केही अलिकति तलमाथि गरेर हामीले कृषिका वस्तुहरू उत्पादन गर्न सक्यौँ भने त्यसले भाउ पाउने र त्यसले समय पनि अनुकूलता हुने हिसाबले हामीले कार्यक्रमहरू अगाडि बढाउनु पर्ने हुन्छ। जस्तै धेरै ठाउँमा पनि कतिपय गुनासोको विषय आउँछ, सरकारी कार्यालयहरूको कामहरू ढिलासुस्ती हुने, जस्तै गाउँको बिउहरू अरूले बाँडेर वा किसानले उम्रिसकेपछि गाउँको बिउ बाँड्ने कामहरू शुरू हुने, यी कुछ यावत कुराहरू जुन सरकारी तौरबाट ढिलासुस्तीका विषयहरू किसानबाट गुनासो आउने गरेका छन्, यसलाई अझै गुनासो नआउने गरिकन हामीले जस्तै गाउँको बिउहरूलाई उपयुक्त समयमा हामीले यो चाहिँ एकदमै कार्तिकको पहिलो हप्तादेखि दोस्रो हप्तासम्म हामीले किसानलाई दिइसक्यौँ भने उहाँहरूले चाहिँ यसलाई गाउँलाई चाहिँ छर्ने कुराहरू, गाउँ रोप्ने कुराहरू सहज हुने भयो। त्यसै गरी जस्तै च्याउ खेतीको कुराहरूमा हाम्रो असाध्यै यो कन्या च्याउलाई चाहिँ के हुन्छ त भन्दा तापक्रमले बढी प्रभाव पार्छ, त्यस कारणले गर्दाखेरि यो तापक्रमलाई उपयुक्त ठानेर हामीले दशैंभन्दा अगाडि नै यो च्याउको बिउ बाँड्न सक्यौँ भने पनि किसानहरूलाई उपयुक्त यो यसबाट लाभ हुने। र अर्को कुरा चाहिँ अब हाम्रो तिहारमा च्याउको खपत पनि बढी हुने भएको हुँदाखेरि त्यसबाट नै आमदानी हुने अवस्था भएर, अर्को असाध्यै चाहिँ हाम्रो आलुको कुरा छ। आलुमा चाहिँ के छ भने पछिल्लो समय तपाईँको चाहिँ पहिला अलिकति ढिलो लाउँदा पनि आलुहरू हुने अवस्था थियो भने अहिले जलवायु परिवर्तनले गर्दाखेरि हामीले अलिकति अगाडि चाहिँ ल्याउनु पर्ने अवस्था देखिया छ। त्यो किन त भन्दा अलिक लेट गर्ने बित्तिकै यो शीतलहरको अवस्थाले गर्दा बढी डडुवाहरू देखिने र रोग किराहरूको समस्या प्रकोप हुने हुँदाखेरि केही समय अलिकति हामीले वातावरण अनुकूलित हुने अवस्थामा चाहिँ जानुपर्दाखेरि केही समय अलिकति चाँडो पनि रोप्नु हुने अवस्था आउँदाखेरि यी तीनटै कार्यक्रम हामीसँग जोडिएको भएको कारणले गर्दा हामीले यी कार्यक्रमलाई अलिकति प्राथमिकता साथ यति बेला किसानले एकदम ध्यान पुर्याउनु पर्ने र यो बेला चाहिँ सिजन चाहिँ छोप्नुपर्ने अवस्थाका बालीहरू हुन्।
2: किसानका लागि प्राथमिकतामा राखिएका मुख्य बालीहरू के हुन् त खास अब यो क्षेत्रलाई हेर्दाखेरि?
1: किसानलाई प्राथमिकता राख्ने कुराको बालीका हिसाबले त धेरै छन्, तर हाम्रो चाहिँ स्थानीय तहमा शाखामा बजेटका कुराहरू छन् खास गरिकन। र पछिल्लो समय हामीसँग हामी शाखाको बजेट मात्र पर्याप्त यो ठाउँको किसानको लागि होइन, हामीसँग राष्ट्रिय गोरुको आयोजना, रानीजना कुलदेशी आयोजना, कृषि कार्यक्रम कानून निकायको राम्रो कम्पाउन्ड कम्पोनेन्ट चलिरहेको छ राम्रो अनुदानको अवस्थामा, र त्यसपछि प्रदेश सरकारले पनि कृषिमा नै ज्ञान केन्द्र मार्फत कार्यक्रमहरू लन्च गरेर कार्यक्रम सञ्चालन गरिरहेको अवस्था हो। त्यसो हुँदाखेरि अब हामी त टिकापुर भन्ने बित्तिकै केरासँग जोडिएको हुँदाखेरि यो टिकापुरमा केराले नै किसानको पहिचान बनाएको हुँदा यसमा व्यावसायिक रूपमा सबभन्दा राम्रो भनेको त र किसान अहिले बढी पछिल्लो समय लागिरहेको अवस्थामा चाहिँ प्राथमिकता बालीको हिसाबमा केरा हुन सक्छ। र अहिले राजापुरमा चाहिँ सुगर मिल भन्ने हिसाबले चाहिँ अलिकति लागत कस्टको हिसाब हिसाबले र

0: एलएमा भुक्तानी हुने अवस्था भयो भने उखु खेतीको व्यवस्था छ र त्यसै गरेर हामी अहिले पछिल्लो समय असाध्यै मैले चाहिँ यहाँ देखेको टिकाउन के हुनुहुन्छ भने व्यावसायिक तरकारी खेतीको कुरामा गर्दाखेरि हामी इण्डियामा आयात हुने तरकारीहरू धेरै अहिले यो अवस्थामा यो सरकारले रोकिसके पछाडि र अर्को चाहिँ हामीले ठूलो तरकारीलाई खपत गर्ने हामी नजिकै कहाँसँग जोडिन्छु भन्दा कर्णाली प्रदेशको सुर्खेतसँग जोडिन्छु यो जुन हामी चिसामानी कोरिडोरबाट निस्क्यौँ भने त्यहाँ असाध्यै धेरै तरकारीहरू यहाँ चाहिँ अहिले कहाँ जान्छ त भन्दा त्यहीँ जाने अवस्था हुँदो रहेछ र त्यहाँ एकदमै राम्रो भाउ पाउने अवस्था हुँदो रहेछ जस्तै सिजनल अफ सिजनल तरकारी का कुराहरू पनि छन् यहाँ र यसै गरेर अब तपाईँको चाहिँ अब खाद्यान्न बालीमा पनि राम्रो छ यता चाहिँ अहिले खास गरी कोल्ड स्टोर त अब यो वर्ष सञ्चालनमा आउँछ भन्ने चाहिँ राइजेमराले यसलाई चाहिँ अब अन्तिम रूप दिइरहेको छ र त्यो सँगसँगै अब आलुको पनि के हो त भन्दा एउटा बिउ उत्पादन गरेर कोल्ड स्टोरमा स्टोरेज गरेर बेच्ने कुरा छ अर्को आलुको के हुन्छ त भन्दा हामी सबैले अनुभव गरेको कुरा आलु खन्ने सिजनमा यानि कि माघ फागुनतिर हामी यहाँ 15-20 रुपियाँ किलो पनि फालाफाला आलुको हुने अवस्था हुने ठ्याक्कै हिजो आज आउँदाखेरि हामीले चाहिँ 40-50 रुपियाँ भन्दा टी आलुको खाने खाले पनि नपाउने अवस्था हुँदा हामीलाई यसले के गरिदिन्छ भन्दा भ्याल्यु चेनमा अलिकति यहाँ कोल्ड स्टोरमा 4-5 महिना हामीले होल्ड गर्न सक्ने अवस्था यदि हुने हो भने त किसानले असाध्यै राम्रो भाउ पाउने अवस्था र यहाँ उत्पादन भएको क्वालिटीको बिउलाई यहीँ संरक्षण गर्ने कुराहरू र त्यो सँगसँगै पछिल्लो समय आलुको तपाईँको बजारीकरणमा चाहिँ तपाईँको चिप्सहरूमा अरूहरूमा पनि जाने हुँदाखेरि आलुको पनि असाध्यै सम्भावना राम्रो र आलुको सम्भावना राम्रो कहाँनिर जोडिन्छ त भन्दा आलुको लगतै वसन्त मकै जाँदा गर्न सकिन्छ त्यो तीन बाली लिन सक्ने अवस्था देखिन्छ गहुँ लाउने बित्तिकै हामीले चाहिँ मकै रोप्न सक्दैनौँ वसन्त मकै तर आलु चाहिँ हार्भेस्ट गर्ने बित्तिकै वसन्त मकै लिन सक्छ त्यसै कारण पनि आलुको पनि तपाईँले भने जस्तै आलुको पनि राम्रो सम्भाव्यता र यो क्षेत्र हो भन्ने चाहिँ लाग्छ।
1: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचाली पसल सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9864680204।
10: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
11: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
10: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
11: महिनाको महिनावारी गडबडीको समस्या,
10: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
11: पेट सम्बन्धी सम्पूर्ण समस्या,
10: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
11: ईसीजी सेवा,
10: डिजिटल एक्सरे सेवा
11: र प्रयोगशाला ल्याब सेवा।
10: फोन नम्बर 9844827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: कापी रही था कभी पेंसिल रही था कभी झोले फटा का आज इतना का कना हो बाबा के उस टपाटीन गटी लोटाओं से झोला अनला से तो लड़का सामान नहीं है रे
1: ओहो ये बुढ़ाल लिख में का हुई थी जरम भर भर बराई थी रहा था
0: का हुई कभी लड़का कभी हेरा कई था कभी पेंसिल हेरा कई था कभी झोले फटा कई था बढ़िया ठाउं से झोला लाना नहीं चिपटो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लंबो वो तो कहाँ टीकापुर मरलक रट गई या झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरस गुर झोला अनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस कटरस बाटी ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रट गई या झोला उद्योग में रट गई या झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर रामप्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर सरस्वती मावी दुर्गौलीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई भएको छ सामाजिक परीक्षण समितिका संयोजक आसमणि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि र वडा नम्बर एकका वडा अध्यक्ष सुरेश चौधरी विशिष्ट अतिथि रहनुभएको थियो कार्यक्रममा शिक्षा अधिकृत धर्मानन्द कपाडी समाजसेवी चन्द्रभान बम कुलासिंह बम ओमप्रकाश चौधरी राजेश कठायत अनिता चौधरी लगायतले बोल्नुभएको थियो कार्यक्रममा प्रधानाध्यापक खगेन्द्र प्रसाद उपाध्यायले आर्थिक वर्ष 2082-83 सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको विद्यालयका शिक्षक गणेश ओझाले जानकारी दिनुभयो कार्यक्रम संचालन शिक्षक कर्णबहादुर बोहरा स्वागत सहायक प्रधानाध्यापक मोतीलाल चौधरीले गर्नुभएको थियो कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाएका थिए खोज खबरमा अब पालो जनआवासको बालबच्चा स्याहार भान्सा तथा सरसफाईदेखि घरमा धेरै जिम्मेवारी महिलाहरूले निभाउँछन् आजको जनआवाज हामीले केही महिलालाई घर भनेपछि के सम्झनुहुन्छ भनी सोधेका छौं
4: नमस्कार मेरो नाम मीना नेपाली जानकी गाउँपालिका वडा नम्बर 1 दुर्गौली 5 नम्बर टोलमा बस्छु घर भनेपछि मलाई आउँछ आफ्नो माइती घरमा हुँदा बुवा आमा दाजुभाइ दिदी बहिनी सबैको आफूले गर्ने दिने माया संस्कार अनेक काम कर्तव्यहरू आफूले गर्नुपर्ने त्यही याद आउँछ र सबै घर कसरी चल्नुपर्छ बिहान साँझ काम कोले के गर्ने कसरी गर्ने भनेर तिनी कुराहरू सबै घर परिवार बसेर साँझ बिहान सल्लाह गरेर काम गर्ने त्यही याद आउँछ घरमा बालबच्चा सबैको आमा बुवा दिदी बहिनी दाजुभाइको सबैको माया लाग्थ्यो अब अहिले विवाह गरेर आइसकेपछि सासू ससुरा नन्न देवर बालबच्चा जेठानी अब देवरानी भन्ने जस्तो सबैको माया प्रेममा बस्ने एक आपसमा सल्लाह गर्ने घर परिवारमा एकदम मिलमिलाप रहने अनि एक अर्काको सल्लाह लिने राम्रोसँग मिलेर हिँड्ने मिलेर डुल्ने मिलेर काम कर्तव्य गर्ने एक आपसमा माया होस् जे चिज पनि बाँडे चुरी खान त्यस्तो कुराहरू मलाई याद आउँछ अनि श्रीमान प्रति श्रीमतीले दुइटैको गर्ने बानी बिहोरा एक आपसमा दुई बीचमा माया प्रेम नै त्यही याद आउँछ
5: धर्ममा म एकल महिला हुँ मेरो घर जानकी गाउँपालिका स्टाफमा हो घर भनेपछि घर बच्चाहरूलाई कसरी सम्हाल्ने आफ्ना छोराछोरीलाई जिम्मेदारी याद आउँछ छोराछोरीलाई कसरी पढाउने लेखाउने कसरी शिक्षा दिने आफू अनपढ भए पनि छोराछोरीलाई पढाउला भन्ने इच्छा छ घर परिवारलाई कसरी चलाउने घर कसरी चलाउने अनि माइती घरको इज्जत कसरी राख्ने घर परिवारको इज्जत कसरी राख्ने त्यो चाहिँ याद आउँछ अनि खाना बच्चाहरूलाई कति टाइममा दिनुपर्छ सासू ससुरालाई कति टाइममा खाना खिलाउने आफ्नो घर कसरी चलाउने त्यही याद आउँछ
6: नमस्ते मेरो नाम मीना विश्वकर्मा घर बनाएपछि जस्तै घरमा सबैलाई अब सम्मान गर्ने अनि वातावरण मिलाउने घरको सबैलाई नराम्रो भाषा नबोल्ने राम्रो गर्ने आएका आउना पाहुनालाई संस्कार गर्ने
7: तारा देवी दमाई वडा नम्बर 4 जानकी गाउँपालिका घर बनेपछि परिवार आफ्नो बाल बच्चा जिम्मेवारी अब आफ्नो तर्फबाट त निभाइरहेको छु होइन तर पर्फेक्ट छु कि छैन थाहा छैन मलाई बराबर नै लाग्छ दुइटैको
3: यसै जनावसँगै खोज खबर सकियो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक टीकापुर नगरपालिका कृषि विकास शाखाले किसानलाई प्राविधिक ज्ञानदेखि प्रोत्साहनसम्मका कार्य गर्दै जलवायु अनुकूलन खेतीमा किसान अग्रसर हुनुपर्नेमा जोड़ कैलाशवर सामुदायिक वनको अध्यक्षमा दिनेश बहादुर शाह रविन्द्र निर्वाचित वन व्यवस्थापन र वनको आमदानीको सही सदुपयोग गर्ने अध्यक्ष शाहको प्रतिबद्धता जानकी गाउँपालिकाको दुर्गौलीमा पहिलो पटक दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला आयोजना 31 गतेसम्म चल्ने मेलाको आज उद्घाटन हुँदै र सुदूरपश्चिम प्रदेशको बजेट भाषण आज बजेट शून्यता अन्त्य हुँदै हवस् अहिलेलाई खोज खबर यति नै प्राविधिक मित्र छपिला चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयत्न सुन्दै गर्नुहोला। नमस्कार।

0: झरी र बाढ़ीको मौसममा ओबानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: छिच्छी, कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98659926।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
5: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि, स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
6: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
7: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खक्रौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउन हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 52 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 21 गते बुधबार, तदनुसार अक्टोबर 7 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईको आजको राशिफल, तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासका क्षेत्रमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौं ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आवश्यक कामका लागि छोटो यात्रा गर्नुपर्ने अवस्था आउन सक्छ। बोलचालबाट रोकिएको एउटा कामले बाटो पाउनेछ। वृष राशि हुनेहरूको लागि कमाईको रकमलाई सही ठाउँमा राख्ने सोच बन्नेछ। घरमा प्रयोग नभएका सामान हटाउँदा वातावरण खुल्ला लाग्नेछ। मिथुन राशि हुनेहरूको लागि चन्द्रमाको प्रभावले बोलिने शैली र निर्णय क्षमता तीखो बन्नेछ। एकैपटक धेरै कुरा समात्दा ध्यान छरिन सक्छ। कर्कट राशि हुनेहरूको लागि भित्रैदेखि सोचिरहेको एउटा निजी विषयमा स्पष्टता आउनेछ। घरको काममा तपाईको पहलले अरूलाई पनि सहज बनाउनेछ। सिंह राशि हुनेहरूको लागि तपाईको बोलीले कुनै भेटघाटमा विशेष प्रभाव पार्नेछ। रोकिएको भुक्तानी बारे सकारात्मक खबर आउन सक्छ। कन्या राशि हुनेहरूको लागि हिसाब किताबमा छुटीको विवरण फेला पर्नेछ। कागजी काम सकेर राख्दा पछि हुने झन्झट घट्नेछ। तुला राशि हुनेहरूको लागि नयाँ परिचयले सामाजिक घेरा फराकिलो बनाउनेछ। साझेदारीको विषयमा आफ्ना कुरा स्पष्ट राख्नु आवश्यक छ। वृश्चिक राशि हुनेहरूको लागि लामो समयदेखि उपयोग नभएको शिव फेरि काममा आउनेछ। जिम्मेवारी पूरा गर्ने क्रममा तपाईको दक्षता देखिनेछ। धनुराशि हुनेहरूको लागि टाढाको ठाउँमा आएको खबरले नयाँ योजना बनाउन प्रेरित गर्नेछ। यात्रा भए आवश्यक कागजात साथमा राख्नुहोला। मकर राशि हुनेहरूको लागि धेरै जिम्मेवारी बीच प्राथमिकता छुट्याउन सफल हुनुहुनेछ। घरको कुनै महत्वपूर्ण निर्णयमा तपाईको रायलाई महत्व दिइनेछ। कुम्भ राशि हुनेहरूको लागि प्रविधिसँग जोडिएको नयाँ जानकारी तुरन्तै उपयोगी बन्नेछ। सामाजिक कुराकानीमा सुनेको विषयलाई भविष्यको योजनामा प्रयोग गर्न सकिनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि अधुरो रहेको व्यक्तिगत योजनालाई फेरि अघि बढ़ाउने ऊर्जा प्राप्त हुनेछ। आर्थिक विषयमा दीर्घकालीन सोच बनाउनु राम्रो हुन्छ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

सुदर्शनपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रेफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो शिक्षा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमेट, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे लोकदोहोरी गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रेफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ हो।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
6: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
7: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 0915608177 वा वडा अध्यक्षको फोन नम्बर 9844404598 मा सम्पर्क गरौं।
6: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
4: पढाई छुट्यो, साथी छुटे, सबै

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम हाम्रो शिक्षामा यहाँलाई स्वागत छ। म पूर्णविक। यो कार्यक्रम तपाई हरेक साताको बुधबार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कैलाली डान्सिङ स्टारमा फाइनल चरणमा प्रवेश गर्नुभएकी टीकापुर आरएमए स्कूलकी छात्रा क्लास सेभेनमा पढ्ने छात्रा मानवी साउ। आज हामी उहाँको कलाकारिता र पछिल्लो समय डान्सिङ स्टारमा फाइनल राउण्डसम्म पुग्नु र त्यसको अबको चरण के हुन्छ भन्ने विषयमा उहाँसँग हामी कुरा गर्नेछौ। स्वागत छ यहाँलाई मानवी। अहिले तपाईँ कैलाली डान्स स्टारको फाइनल राउन्डमा प्रवेश गर्नु भएको छ, होइन? कस्तो लाग्दैछ? तयारी कस्तो हुँदैछ नि?
1: तयारी राम्रो छ, प्र्याक्टिस गरिरहेको छु, आफ्नो बेस्ट दिइरहेको छु डान्समा, अरू त ठिकै छ डान्स।
0: अहिले मानवीको उमेर चाहिँ कति?
1: म 12 वर्षको भएँ।
0: 12 वर्ष भयो, होइन? 12 वर्षको यो उमेरमा डान्सिङमा एउटा राम्रो पोजिसन गेन गर्नु भएको छ, होइन, प्राप्त गर्नु भएको छ। कहिलेदेखि नाच्न सुरु गर्नुभएको?
1: मैले सानैदेखि नै अब आफूले डान्स गर्नु पर्थ्यो, अरू भन्दा पनि डान्समै धेरै इच्छा हुन्थ्यो मलाई। जबकि गाना चल्ने बित्तिकै आफै बडी मुभ हुन्छ मेरो,
0: त्यस्तो होइन?
1: त्यस्तो हुन्छ। स्कुलको एसेम्ब्ली हुँदाखेरि पनि आफै नाच्न खोज्छु म त,
0: त्यस्तो प्यासन छ। अनि मानवीलाई ठुलो भएपछि के चाहिँ भन्ने रहेछ?
1: मलाई चाहिँ डान्सर भन्न मन छ, ठुलो स्टार, डान्सर स्टार।
0: डान्सिङ खास मन पर्नु कारण चाहिँ के हो नि?
1: मन पर्नुको कारण अब डान्समा अलिकता स्वस्थ पनि हुन्छ शरीर, अनि सबै फोहोर निस्किन्छ शरीरको, राम्रो हुन्छ, त्यही भएर डान्समै धेरै इच्छा हुन्छ।
0: घरमा कसरी नाच्नुहुन्छ?
1: घरमा त्यस्तरी कसैले पनि नाच्दैन, मैले नै नाच्छु धेरै।
0: आफूलाई चाहिँ असाध्यै चाहिँ रहर जाग्यो नाच्न, बढी आफै मुभ हुन्छ। कतिजनासँग लड्नु पनि त्यहाँ कम्पिस गर्नुभयो डान्सिङ स्टारमा?
1: फर्स्टमा चाहिँ धेरैजना हुनुहुन्थ्यो, 100 जति हुनुहुन्थ्यो, अनि त्यहाँबाट धेरै राउन्ड पार गरेर अहिले चाहिँ 13 जनामा चाहिँ टप 13 चाहिँ मेरो फाइनलमा नाम निस्केको छ।
0: 13 है, 13 जनामा फाइनल सिलेक्सन हुने भयो। कस्तो छ होप, आश कस्तो गर्नु भएको छ?
1: आफ्नो मान्छेले त राम्रै सोचिरहेको छ, अब आफ्नै मान्छे हो, भोट गरिदिन्छु, जित्यो भने आफ्नै जातकै धेरै नाम रोशन हुने हो भनेर नै अरूले पनि भोट गरिदिन्छन्, मेरो साथीहरूले पनि भोट गरिदिन्छन्, टिचरहरूले पनि सबैले धेरै माया गर्छन्, भोट गरिदिन्छन्।
0: यसो भए भोट माग्दै चाहिँ हेर्नु भएको छ, अनि कहाँ कहाँ पुग्नु भयो भोट माग्न?
1: म अहिले गणेश बाबा स्कुल, कर्णाली स्कुल, अनि सयपाल स्कुल, अनि आफ्नै स्कुलमा।
0: अनि कस्तो छ साथीहरूको प्रतिक्रिया?
1: साथीहरूले पनि माया गरेर मलाई भोट ल्याइदिनुहुन्छ, राम्रै छ, त्यस्तै त भोट दिइरहन्छ नि हरेक राउन्डमा, त्यस्तै हो।
0: जस्तो मानवीलाई चाहिँ मञ्चमा जाँदाखेरि, स्टेजमा जाँदाखेरि, होइन, धेरै ठुलो मान्छेहरू अगाडि बसेका हुन्छन्, पब्लिक हुन्छ, अड फिल हुँदैन अलिकति?
1: पहिला हुन्थ्यो, आजकल चाहिँ खासै हुँदैन
0: है, बिन्दास नाच्नुहुन्छ। अनि सबैभन्दा चाहिँ बढी कुन अथवा कस्तो खालको भाका चाहिँ मनपर्छ मानवीलाई?
1: मलाई कल्चरै मनपर्छ, झ्याउरे
0: कल्चर, होइन? डान्स सिक्नु भएको छ?
1: सिक्छु।
0: कहाँदेखि?
1: टाउन डान्स जुम्बा सेन्टरबाट।
0: त्यहाँबाट सिक्नु भएको? कति भयो डान्स सिक्नु भएको?
1: 3 महिना भयो, म जेठदेखि गएको।
0: 3 महिना, अनि 3 महिनामा यति धेरै राम्रो पर्फर्मेन्स दिन सक्नुभयो त?
1: म पहिला पनि आफै पनि गर्न सक्थेँ, अनि दादाहरूले सिकाएर अझै मलाई ऊ भयो, स्टेपहरू ऊ भयो, खुसी छु।
0: अनि कहिले काहीँ जस्तो अब घरमा गीत आउँदा चाहिँ नाच्न मन लाग्छ भन्नुहुन्छ, होइन, घरमा चाहिँ बाबा आमाले कति नाचे कि पढ्दै पढ्दिन अथवा पढेर ध्यान दिउ भन्ने खालको कुरा आउँछ?
1: नाच्ने पनि नाच्ने, पढाइ पनि गर्ने भन्छु नि, तर त्यस्तै ननाच चाहिँ भन्छु नि।
0: नाच सँगसँगै पढाइ पनि गर्नु भएको छ? क्लास 7 अनि क्लासमा के आउँछ तपाईँ पोजिसन?
1: म क्लासमा त्यस्तो केही आउँदैन, जस्ट
0: पास। तर टाइम चाहिँ बढी कसलाई दिनुहुन्छ नि?
1: डान्सलाई दिन्छु,
0: डान्सलाई। डान्स सँगसँगै पढाइलाई पनि त्यति भ्यालु दिनुपर्छ, होइन? तपाईँ भोलि राम्रो स्टार बन्नुभयो भने पनि पढाइ चाहिँ चाहिन्छ, पढाइ सँगसँगै आफ्नो डान्सलाई, करियरलाई पनि चाहिँ अब मेन्टेन चाहिँ गरिरहनु होला, होइन? पढाइ चाहिँ राम्रो गर्नुपर्छ मानवीले। तपाईँ भोलि ठुलो मान्छे बन्नुभयो, स्टार बन्नुभयो भने मानवी कति पढेको भन्दा आफूलाई पनि अलिकति अप्ठ्यारो लाग्ला नि, होइन? त्यो भएर चाहिँ पढाइ गर्नुपर्छ। जस्तो अब तपाईँलाई त्यहाँ गइसकेपछि होइन तपाईँको डान्स हेरिसकेपछि र तपाईँले चाहिँ सबैसँग भोट माग्दै हिँड्नु भएको छ, तपाईँलाई चाहिँ कसले भोट गर्न चाह्यो भने तपाईँको के हुन्छ प्रोसेस?
1: कसैले मलाई भोट गर्न चाह्यो भने कसैको ई सेवा छ भने पहिले ई सेवामा जाने अनि भोटिङमा क्लिक गर्ने, कहिले डान्स इन्स्टारको पेजमा जाने अनि मेरो कोड नम्बर चाहिँ 111 हो,
0: 111
1: अनि त्यहाँमा चाहिँ जति सक्नुहुन्छ त्यति भोट गरिदिनु भन्छु मैले चाहिँ।
0: 111 लकी नम्बर त्यहाँ चाहिँ भोट गर्नु तपाईँले पाउनुहुन्छ।
1: भोट पाउँछु मैले।
0: जस रमाइलो भइराखेको छ। अनि जस्तो अब डान्स सिक्दाखेरि कहिलेकाहीँ डान्स सँगसँगै तपाईँको स्कुलमा पनि अब होमवर्कहरू होला होइन, स्टडीका कुराहरू भए, त्यसपछि टिचरले गृह कार्यहरू भए, टिचरले भनेका चाहिँ अन्य एक्टिभिटिज पनि होला, ती चाहिँ समय कसरी मिलाउनुहुन्छ?
1: मैले स्कुलबाट आउँछु अनि नास्ता खान्छु अनि भाइलाई हेर्छु अनि डान्स क्लास आउँछु अनि साँझ राति सुत्दाखेरि सबै होमवर्क सकेर सुत्छु।
0: भाइ पनि हेर्नुहुन्छ, समय मेन्टेन गर्नुहुन्छ, मेहनत गरिराख्नु भएको छ, पढाइ राम्रो छ उसो भए। स्टारमा होइन सिङ्गल स्टार त ठुलो स्टार हो है, कैलाली भरिकै त्यहाँ कम्पिटिटर होलान् होइन, त्यो कम्पिटिसनमा चाहिँ विजय प्राप्त अथवा फर्स्ट सक्सेस भइसकेपछि कमिसन के हुनेछ?
1: सबैलाई एकदमै धन्यवाद भनिन्छु, किनभने बाहिर कस्तो भन्दाखेरि अब आफूभन्दा पनि अरूले मलाई धेरै नै सपोर्ट गराएको छ, मतलब कि उनीहरूकै भोटको कारण नै म जितेको भन्ने चाहिँ मेरो हुन्छ कि
0: मनमा रहनेछ,
1: मनमा रहनेछ,
0: धन्यवाद दिनुहुनेछ। जस्तो तपाईँले यो पहिला पनि भोटिङ सिस्टम थियो अथवा फाइलमा मात्रै हुन्छ?
1: फर्स्टको तिनवटा राउन्ड चाहिँ भोटिङ सिस्टम भएन, त्यसपछिको सातवटा राउन्ड चाहिँ भोटिङ सिस्टम,
0: सातवटा राउन्ड चाहिँ भोटिङ सिस्टम, त्यहाँबाट क्रस गरेर तपाईँ 7-3-10 होइन 10 राउन्ड क्रस गरेर अहिले 13 चाहिँ पुग्नुभयो, त्यहाँसम्म साथीले साथ दिए, अहिले पनि साथ दिन्छन्?
1: अहिले पनि दिन्छन्।
0: फर्स्टमा जब तपाईँ त्यहाँ अडिसनमा जानुभयो होइन, फर्स्टमा कुन गीतले तपाईँलाई अर्को राउन्डमा प्रवेश गराएको थियो?
1: मैले चाहिँ सिन्दुरको घरको मनाएको थिएँ, त्यहाँमा चाहिँ मलाई जजहरूले मेरो डान्स राम्रो मानेर मलाई सिलेक्ट गरेको हो।
0: जस्तो यो गीतको लागि यो खालको ड्रेसअप चाहिन्छ, गेटअप चाहिन्छ भन्ने कुरा तपाईँलाई आफै जज गर्नुहुन्छ कि कसैले भनिदिनुहुन्छ?
1: मैले आफै जज गर्छु, आफूसँग नभएको कपडा चाहिँ मामुले सोचेर ल्याइदिन्छ,
0: गीत अनुसारको ड्रेसअप हुनुपर्छ होइन। अनि यति सानो उमेरमा, अब 12 उमेरमा धेरै चाहिँ प्रगति गर्नुभएको छ होइन, भोलि ठुलो स्टार चाहिँ बन्ने प्लान गर्नुभएको छ है, स्टार बनिसकेपछि के गर्नुहुन्छ?
1: स्टार बनिसकेपछि
0: सबभन्दा पहिले कसलाई सम्झिनुहुन्छ नि?
1: सबभन्दा पहिले म मेरो साथीहरू उनीहरूलाई सम्झिन्छु, किनभने उनीहरूको कारण नै म स्टार बन्न भएको हो, त्यही भएर उनीहरूलाई चाहिँ एकदमै धन्यवाद दिन्छु म
0: साथीहरूलाई,
1: साथीहरू अभिभावकहरूलाई। अनि
0: स्कुलले तपाईँलाई कतिको सपोर्ट गर्नुभएको छ?
1: स्कुलले पनि मलाई धेरै नै सपोर्ट गरिरहेको छ, बाहिरबाट पनि प्रिन्सिपल सरहरूले पनि अरूलाई अध्यक्षहरूलाई भनिदिनुहुन्छ
0: अनि
1: भोटिङको लागि भनिदिन्छ, सरले पनि धेरै सपोर्ट गर्नुहुन्छ स्कुलबाट पनि,
0: स्कुल फ्यामिलीको चाहिँ राम्रो सपोर्ट छ होइन। स्कुलमा यस्ता खालका कार्यक्रमहरू हुन्छ कि हुँदैन?
1: हुन्छ
0: हुन्छ
1: हुन्छ,
0: स्कुलले आयोजना गर्छ
1: गर्छ
0: हो। अनि तपाईँ एउटा स्टुडेन्ट पनि हो होइन, एउटा डान्स पनि कम्प्युटर पनि हो, र स्कुलमा यस्तो खालको क्रियाकलापहरू एक्स्ट्रा एक्टिभिटिजहरू छ नि, यो हुन कतिको जरुरी छ जस्तो लाग्छ नि तपाईँलाई?
1: स्कुलमा त अब धेरै हुने त पढाइ नै हो, तर धेरै पढाइ सँगसँगै थोरै क्रियाकलाप पनि हुनुपर्छ, नत्र धेरै पढाइ पढाइ भएपछि पनि दिमाग बिग्रिन्छ।
0: स्टुडेन्टमा भएको क्षमता चाहिँ सो गर्ने एउटा अवसर पनि हुन्छ होइन, विद्यार्थीमा हरेक खालको चाहिँ ट्यालेन्ट त हुन्छ, त्यो ट्यालेन्ट त सो गर्ने स्थल नै विद्यालय हो होइन, विद्यालय चाहिँ यी कुराहरू फोकस गर्छ। अब तपाईँ जस्तो तपाईँ यति बेला प्रोग्राम सुनेर बस्नुभएका तपाईँका साथी होलान्, तपाईँका टिचर होलान्, तपाईँलाई चिन्ने जान्ने थुप्रै मान्छेहरू हुन्छ होइन, र के भन्न चाहनुहुन्छ?
1: के
0: रिक्वेस्ट गर्नुहुन्छ नि तपाईँले?
1: मलाई अझै पनि विनर बनाउनको लागि धेरै भन्दा धेरै भोट गरिदिनु होला, तपाईँहरूको भोटको कारण, तपाईँहरूको एउटा भोटको कारण नै म विजेता हुनेछु, तपाईँहरूले एकदमै भोट अपिल गर्दछु, मलाई धेरै भन्दा धेरै भोट गरिदिनु होला, हार्दिक अनुरोध गर्दछु।
0: हामी पनि यो कार्यक्रम सुनेर बस्नुभएका श्रोताहरूमा मानवीको यो रिक्वेस्टलाई चाहिँ ग्रहण गरिदिनु होला, र मानवीलाई जिताउनका लागि हामी सबैको उत्तिकै भूमिका रहन्छ, एक भोटको कारणले पनि कम्पिटिसन हाम्रो हार जित हुने हुँदा मानवीलाई हाम्रो थोरै सहयोगले पनि ठूलो उपलब्धि सिल हुन्छ, त्यसैले उहाँलाई चाहिँ जिताउनका लागि हामी सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुलाई भन्न चाहन्छु र अनुरोध पनि गर्न चाहन्छु मानवीको तर्फबाट मेरो तर्फबाट पनि। जस्तो मानवीजी अब त्यहाँ खासमा प्राइज के हुन्छ त्यहाँ, जस्तो विजेता भइसकेपछि
1: ट्रफी हुन्छ अनि चेक हुन्छ,
0: त्यस्तो घोषणा भएको छैन त्यहाँ?
1: नै त्यस्तो चाहिँ भएको छैन
0: है।
1: ट्रफी लेखेको थियो त्यो फेसबुक पेजमा, ट्रफी हुन्छ भनेको थियो, चेक अनि प्रमाण पत्र हुन्छ भनेको थियो, अनि विनरलाई चाहिँ एउटा भिडियोमा पनि खेलाउँछ
0: अपर्च्युनिटी
1: छ
0: है। त्यो अपर्च्युनिटी पाउन चाहिँ तपाईँ तयारी बस्नु भएको छ। अर्को पनि डान्स हेर्नुहुन्छ होला होइन, अरू साथी पनि गर्नुहुन्छ, अरूको डान्स हेर्दाखेरि आफूलाई चाहिँ कति फरक महसुस हुन्छ?
1: अब आफूले केन्द्र बिगाएको बेला उनीहरूले राम्रो गरेको बेला अब केहीमा आउट हुने हो कि भन्ने अलिकति दिमागमा बस्छ।
0: 13 जनाबाट छानिनु पर्ने
1: टप 3
0: तपाईँको अपेक्षा त टप 1 नै हो नि होइन, फर्स्ट हुने नै हो है। त्यसको लागि तपाईँलाई टिकाको सपोर्ट चाहिने भयो, तपाईँ आफै पनि पर्फर्मेन्स राम्रो देखाउन सक्नु पर्यो होइन, तयारी चाहिँ भइराखेको छ। अब चाहिँ कुन गीतमा तपाईँ प्रस्तुत दिनुहुन्छ?
1: म चाहिँ दसैँको गीतमा।
0: ए दसैँको हो, दसैँको गीत के छ, थोरै भन्न मिल्छ?
1: नौरथको दियो बाती डोलीमा फुलपाती लाइबरीलाई लैगीत।
0: अनि यसमा चाहिँ तयारी आफै गराख्नु भएको छ
1: दादाले सिकाइसिन्छ डान्स क्लासको, शक्ति दादाले, दादाले नै मलाई सिकाइसिन्छ हरेक राउन्डमा डान्स।
0: 10 राउन्ड पार गरिसकेपछि कम्पिटिसन त अलिक टप नै छ होइन, त्यो टप कम्पिटिसन अझै जित्नका लागि अब तपाईँको तर्फबाट कस्तो खालको पर्फर्मेन्स हुन्छ नि त्यहाँ?
1: अब त्यहाँ मतलब अब फरिया हुन्छ अनि माथि ऊ हुन्छ अनि हातमा रुमालहरू बाँधेको हुन्छ अनि गरगहनाहरू हुन्छ छेत्रीको, त्यस्तो हुन्छ।
0: अनि तपाईँ नाच्दै गर्दा अगाडि जजहरू हुनुहुन्छ होइन, जजलाई हेर्दा कहिले काहीँ त्यो मनमा चाहिँ केही बिग्रियो कि अथवा होइन जजलाई चाहिँ चित्त बुझाउन सके या सकेन कि, त्यस्तो फिल हुन्छ कि उनी मनमा
1: हुन्छ? जजले कहिले काहीँ यस्तो हेरेर हुन्छ कि मतलब मुटु नै कस्तो हुन्छ कि खुट्टा नै हल्दैन
0: मलाई नै हेरे जस्तो लाग्छ होइन, अनि जजको मुस्कान देख्दाखेरि आफू चाहिँ खुसी भइन्छ अथवा जजको
1: हेरेपछि चाहिँ अब डान्स राम्रो छ कहीँ फ्लेक भइदिएन कि भन्ने पनि लाग्छ।
0: तपाईँ 12 वर्षको यो उमेरमा यति राम्रो गर्नुभएको छ होइन, कस्तो महसुस हुन्छ कि जस्तो अब धेरैलाई कस्तो हुन्छ भने नाचेर पनि के गर्न सकिएला र भन्ने खालको सोचाइ हुन्छ होइन, बरु अब धेरै जस्तो अभिभावकले ए पढ्न पढ पढ मात्रै भन्नुहुन्छ, नाचेर पनि के होला र गाएर पनि के गर्ने होला भन्ने सोचाइ हुन्छ, के भन्नुहुन्छ अभिभावकलाई?
1: पढाइ पनि हुनुपर्छ तर धेरै पढाइ भएपछि पनि आफ्नो एक्स्ट्रा करिकुलर चाहिँ बिर्सिन सक्छ, त्यही भएर पढाइ यदि भएन भने पनि अरू एक्स्ट्रा करिकुलर एक्टिभिटिजले पनि आफ्नो ऊ हुन्छ भविष्य हुन सक्छ,
0: भविष्य निर्माण हुन सक्छ होइन, किनभने हरेक खालको ट्यालेन्ट आउँछ, कुनै न कुनै क्षमता हुन्छ, त्यो क्षमतालाई चाहिँ एक्सपोज गर्ने हो भने त राम्रो हुन्छ भन्ने हो। अनि तपाईँका भिडियोहरू चाहिँ टिकटक फेसबुक कति आउँछ?
1: आउँछ, डेली आउँछ, डान्स गरेको
0: तपाईँलाई देख्नेहरू के भन्छन्? हुन्छ नि तपाईँलाई त नचिन्ने होइन, नचिनेका साथीहरू अनि तपाईँको भिडियोहरू तपाईँ देख्दा ओ भन्ने हुन्छ, यस्तो के छ
1: भन्छन् बाटोमा? यो दिदी त अस्ति हाम्रो स्कुलमा आएको थियो भोट माग्ने, यो दिदीको डान्स हेरेको थिएँ मैले भन्छन्, मलाई कस्तो राम्रो लाग्छ त्यतिखेर
0: खुसी हुनुहुन्छ, मैले राम्रो गरिरहेको भन्ने हुन्छ अवश्य पनि। अब धेरैको सपोर्ट छ मानवीलाई, धेरैको साथ छ होइन, यो साथले तपाईँलाई चाहिँ राम्रो ठाउँमा चाहिँ पुर्याउँछ, तपाईँलाई सफलता दिन्छ भन्ने शुभकामना पनि हामी दिन चाहन्छौ। हामी कुराकानीको अन्त्यतिर आएका छौँ मानवीलाई, अब अन्तिममा कैलाली डान्सिङ स्टारमा फाइनल राम्रो पोजिसन फर्स्ट पोजिसनमै उभिन हेर्न चाहनेहरूका लागि चाहिँ के रिक्वेस्ट गर्नुहुन्छ तपाईँ?
1: म केही कुरा भन्न चाहन्छु। सबैजनालाई नमस्कार, मेरो नाम चाहिँ मान्मी साउदो, म चाहिँ टिकापुर 1 कैलालीमा बस्छु, मेरो विद्यालयको नाम रेडियन मन्टेसरी इङ्ग्लिस हायर स्कुल हो, म सिक्ने डान्स क्लासको नाम द क्राउन डान्स एन्ड जुम्बा सेन्टर हो र मलाई सिकाउने गुरुको नाम अर्जुन विश्वकर्मा र शक्ति परियार हो, म चाहिँ कैलाली डान्सिङ स्टार 2018 सिक्किम कन्ट्रिस्टाइन हो, म चाहिँ धेरै राउन्ड पार गरेर ग्रान्ड फिनालीसम्म पुग्न सफल भएकी छु, अब मलाई जिताउने पालो चाहिँ तपाईँहरूको हो, तपाईँहरू इसेवामा गई कैलाली डान्सिङ स्टारको पेजमा गई कोड नम्बर 111 मलाई जति सक्नुहुन्छ आफ्नो भोट दिन सक्नुहुन्छ। आशा गर्छु तपाईँहरूले मलाई आफ्नो जति सक्नुहुन्छ त्यति भोट मलाई गरिदिनुहुन्छ भन्ने। धन्यवाद।
0: आशा मधुर, धन्यवाद।

0: 9 6 24 70 483।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868 14 799, 9824 60 25 32। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824 67 28 25।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली,
7: सम्पर्क मोबाइल नम्बर 9870 10 672। स्वास्थ्यका लागि पानी,
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
6: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
5: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
6: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
4: श्रीराम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9844333456।
7: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ, भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 र 31 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाऊं वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर इ पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417।
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति उपभोग्य नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय वडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-3583 जानकारी गराउन हुन अनुरोध छ।
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।

0: मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688 र 98253772।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
5: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
6: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
7: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
8: जनरल फिजिसियन विशेषज्ञ सेवा,
7: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
8: दन्तरोग सेवा,
7: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
8: मनोचिकित्सक विशेषज्ञ सेवा
4: हरेक महिनाको प्रत्येक शनिबार,
8: र सिटी स्क्यान सेवा,
7: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
8: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
7: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
8: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
7: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
8: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
7: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
8: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
7: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सुर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानि विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौ।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: स्वास्थ्य कार्यालय कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युतो आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर त्यहारी श्री सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864-70483।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: Tô bem.
1: ला फेरि यो गाडीले धोका दिने भयो।
2: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाइबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
8: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सिम्पल भइहाल्छ सिम्पल बानी छ लजाउने मन छ मलाई केही दिलमा सजाउने छिन छिन छुराले

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो,
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9870-10672।
7: स्वास्थ्यका लागि पानी।
8: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि, आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
4: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
5: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
4: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
5: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
4: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
5: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882646।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095483।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
4: कफी रेडी।
5: वाउ, थैंक यू। यो सांसलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
4: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायीको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075

0: सुन्नेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मतान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
0: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
0: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।

होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
1: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा। शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर।

0: उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, कुजियार मेडिकल भएको घर, संचालक गणेश साहू, फोन नम्बर 9822-83-10-54।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
4: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
3: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
4: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
2: श्रीराम पूजन भण्डार, टिकापुर एक नगरपालिकाको मूल गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9844433456।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान दण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
8: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
9: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
8: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
9: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
8: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकी जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाउ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।

0: कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: बुढल्ला सुन्टो कि नै वहाँ नन्दी भोज आगी लिन अब समय एक ठो घर गहना नै हो बनाइना हुने पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खस्ती खस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मा से गहना बनाएको आन्छे कि कत्रा सुघर बनाएको ल बाटी
4: ए ले ठिक बा चल हाली भाटवट खाइयो जाइका हुँ सामुएल ज्वेलर्स मा घर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ अर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864241208 ओ 9846939261
5: छिछि कस्तो गनाएको इनका संतान ने टॉयलेट गनाएरै मार्ने भए
6: फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
7: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
5: कता छ त त्यो
7: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
5: फोन नम्बर कति हो भाइ
7: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो अर्को पनि छ 9865692026
8: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 9762020300 र 9656692026

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कैलाली कञ्चनपुरमा वर्षा, काटेको धान खेतमै भिज्यो, पाकेको धानमा पनि क्षति। जानकी गाउँपालिकाको दुर्गौलीमा पहिलो पटक दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला आयोजना, 31 गतेसम्म चल्ने मेलाको आज उद्घाटन हुने। र आर्थिक वर्ष शुरू भएको 81 दिनपछि आज बजेट ल्याउँदै सुदूरपश्चिममा सरकार। अब मध्याह खबर विस्तारमा। कैलाली र कञ्चनपुरमा वर्षाका कारण धान बालीमा क्षति पुगेको छ। सोमबार राति र बुधबार बिहान परेको वर्षाले पाकेर काट्ने तयारीमा रहेको धान तथा काटेर खेतमै राखिएको धानमा नोक्सानी पुगेको हो। दुवै जिल्लाका केही किसानले धान काटिसकेका थिए तर काटेको धान खेतमै रहेका बेला पानी परेपछि भिजेको छ। पटक पटक वर्षा भइरहेकाले काटेको धान सुकाएर सुरक्षित रूपमा भित्राउन समेत किसानलाई समस्या भएको छ। समथर भूभागमा पानी जमेकाले पाकेको धान काट्न समेत कठिनाई भइरहेको किसानहरू बताउँछन्। खेतमा पानी जमेको अवस्थामा धान काट्न नसकिँदै पुनः वर्षा भएपछि पाकेको धान झर्ने, भिज्ने र कुहिने जोखिम बढ़ेको छ। समयमै भित्राउनु पर्ने धान बाली वर्षाका कारण खेतमै क्षति हुन थालेपछि किसानहरू चिन्तित भएका छन्। केही दिन अघि लगातार 3 दिनसम्म परेको वर्षाले समेत धान बालीमा असर गरेको किसानहरूको भनाइ छ। धान काट्ने मुख्य समयमा नै मौसममा आएको फेरबदल र पटक पटक भइरहेको वर्षाले किसानलाई थप अन्यलमा पारेको छ। कैलाली कञ्चनपुर सुदूरपश्चिमका प्रमुख धान उत्पादन हुने जिल्ला हुन्। पाकिसकेको धान समयमै काटेर भित्राउन नसक्दा उत्पादनमा समेत असर पर्ने किसानहरूको चिन्ता छ। वर्षा निरन्तर भइरहेमा खेतमा पाकेको धान र काटेर राखिएको धान दुवैमा थप क्षति पुग्न सक्ने अवस्था देखिएको छ। 2082 माघमा शुरू भएको 16 साधारण सभाको बन्द सत्र सञ्चालन गर्न नसकेर अवधानिक भएको कैलालीको जानकी गाउँपालिका 6 जगतपुर स्थित कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहले नयाँ नेतृत्व पाएको छ। मंगलबार भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार दिनेश बहादुर शाह रविन्द्र निर्वाचित हुनुभएको छ। शाहले 624 मत प्राप्त गर्नुभएको छ। अर्का उम्मेद्वार नर बहादुर बोगटीले 364 मत, कर्ण बहादुर चौधरीले 255 मत र बप्पल बहादुर रावतले 208 मत पाउनु भएको छ। उपाध्यक्ष लगायतका अन्य पदमा असोज 15 गते भएको भेलाले निर्विरोध निर्वाचित भइसकेका छन्। चालू आर्थिक वर्षमा 1,57,94,000 रूपियाँको अनुमानित बजेट पेश गरेको कार्य समिति अवैधानिक भएपछि त्यहाँ कार्यरत वन हेरालु कर्मचारी समेतले 10 महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन्। मासिक 2 लाख सञ्चालन खर्च चाहिने वनमा अहिले 10 लाख रूपियाँ जति मात्रै मौजदात रहेको छ। आर्थिक वर्ष 2081-82 1,68,00,000 रूपियाँको बजेट ल्याएको खड़ग बहादुर शाह नेतृत्वका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको देखिएपछि उपभोक्ताहरूले त्यसको विरोध गर्दै रमेश खनालको संयोजकत्वमा संघर्ष समिति गठन गरेर लगातार दबाव दिइरहेका थिए। वनमा भएको अनियमितताका विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि कागजात माग गरेपछि मुद्दा भने चलाइसकेको छैन। वनको विधान समेत नबनाएको कार्य समितिले निर्णयका भरमा वार्षिक 1.5 करोड़ रूपियाँ खर्च गर्दै आएका थिए। सामुदायिक वनको अध्यक्ष शाहले दाह संस्कारका लागि निशुल्क दाउरा वितरण गरिने, उपभोक्ताहरूको सहजताका लागि टोल टोलमै दाउरा उपलब्ध गराउने, सामुदायिक वनको ट्र्याक्टरलाई सब वाहनको रूपमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउने, कैलाशेश्वर सामुदायिक वनको विधानलाई समयानुकूल आवश्यक संशोधन गरी हाल कायम रहनुभएका सबै उपभोक्ताको सदस्यता सुनिश्चित गर्ने, सामुदायिक वनको कोषलाई मध्यनजर गरी एउटा छुट्टै सब वाहन खरिद गर्ने, गोलिया काठको कटानी र ढुवानी बापत लिँदै आएको शुल्क नलाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै आर्थिक अनियमितता सम्बन्धी उठेका विषय को निष्पक्ष छानबिनका लागि विज्ञ समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्ने, वनका गतिविधि र सूचनालाई पारदर्शी तथा सहज बनाउन सामाजिक सञ्जाल र डिजिटल प्रविधिको प्रभावकारी प्रयोग गर्ने र वनको संरक्षणसँगै प्रत्येक उपभोक्ताको अधिकार सुविधा र हितलाई समान प्राथमिकता दिँदै पारदर्शी जवाबदेही र भ्रष्टाचार रहित व्यवस्थापन गर्ने शाहको प्रतिबद्धता छ। जानकी गाउँपालिकाको दुर्गौली बजारमा पहिलो पटक आयोजना हुन लागेको व्यापारिक सन्ध्याकालीन मेला 2083को तयारी अन्तिम चरणमा पुगेको छ। मेला आजदेखि शुरू हुने भएको छ। दुर्गौली बजारमा स्थानीय उत्पादन व्यवसाय र संस्कृतिलाई प्रवर्धन गर्दै दुर्गौली बजारको पहिचानको लागि मेलाको आयोजना गर्न लागेको मेलाका संयोजक तथा दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बमले जानकारी दिनुभएको छ। कला संस्कृति तथा व्यापार दुर्गौली बजारको मूल आधार भन्ने नारासहित आजदेखि 31 गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। मेलामा विभिन्न परिकारका खानाका स्टल, व्यापारिक तथा कृषि सामग्रीको प्रदर्शनी, स्थानीय कला संस्कृतिको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम लगायतका गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ। साँझको समयमा विशेष सांगीतिक कार्यक्रम सहित कलाकारहरूको प्रस्तुति रहने भएकाले मेला अवधिभर दुर्गौली बजारमा मनोरञ्जनको विशेष माहौल बन्ने अपेक्षा गरिएको छ। मेला साँझको समयमा हुने भएकाले व्यवस्थापन तथा सुरक्षाका लागि स्वयंसेवक र प्रहरी परिचालन गर्ने आयोजकले जनाएको छ। मेलालाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी तीव्र पारिएको जनाइएको छ। आयोजकले मेला अवधिभर सहभागी भई स्थानीय कला, संस्कृति, व्यापार र मनोरञ्जन दिने उद्देश्यले विभिन्न समुदायका संस्कृति झाँकीहरूको प्रस्तुति रहने उहाँको भनाइ छ। मेलाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री इन्दिरा गिरीले गर्ने आयोजकले जनाएको छ। मध्याह खबरमा दशैंका लागि असोज 23 गतेदेखि बसको टिकट बुकिङ खुल्ला लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्त रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारको नामावली सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारको प्रथम नामावली सार्वजनिक गरेको हो। सार्वजनिक नामावली अनुसार कांग्रेसको पदाधिकारीमा सुदूरपश्चिमबाट 3 जनाको उम्मेद्वारी परेको छ। सुदूरपश्चिमबाट कांग्रेस महामन्त्रीमा नयनसिंह महरले उम्मेद्वारी दिएका छन्। डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चुनिएका महर नेवी संघका पूर्व अध्यक्ष पनि हुन्। उनी 14 महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए। यस्तै सहमहामन्त्री दलित कलस्तरमा बझाङका प्रकाश रसाइली स्नेहीले उम्मेद्वारी दिएका छन्। विशेष महाधिवेशनमा पनि सहमहामन्त्री चयन भएका थिए। यस्तै सहमहामन्त्री पिछडिएको क्षेत्रबाट जनकराज गिरीले उम्मेद्वारी दिएका छन्। वहाँ बाजुराबाट प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको 1-2 ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा र पहाड़ी भूभागको केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। यस वर्षको दशैंमा घर जाने यात्रुका लागि असोज 23 गतेबाट टिकट बुकिङ खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सेटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो। बैठक पश्चात महानिर्देशक पोखरेलले दशैंमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने जानकारी दिनुभयो। दशैं घटस्थापनादेखि पूर्णिमासम्म नेपाल रूट परमिट खुला भएको छ। घटस्थापना 25 असोजमा परेको छ। बैठकले असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो। विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण त्यस बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने बन्देज कायमै रहने उल्लेख गरेको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: झरी र बाढ़ीको मौसममा ओबानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। यसैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
5: अब पुनः बाँकी खबर। आर्थिक वर्ष शुरू भएको 81 दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दैछ। प्रदेश सरकारले आज साँझ 5 बजे चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रदेश सभामा प्रस्तुत गर्न लागेको हो। मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले साँझ 5 बजे बजेट प्रस्तुत गर्ने गरी प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय गरेको थियो। सभामुख भीमबहादुर भण्डारीले बजेट प्रस्तुतिका लागि बैठक आह्वान गरिएको बताउनुभयो। बजेट प्रस्तुत भएर पारित भए पछि सुदूरपश्चिमले भोग्दै आएको बजेट शून्यताको संकट टुंगिनेछ। गत असार 1 गते तत्कालीन प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 को बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो, तर बजेटकै विषयलाई लिएर सत्तारूढ दलभित्र विवाद चर्किएपछि त्यो बजेट प्रदेश सभाबाट पारित हुन सकेन। बजेटकै विवादले कांग्रेस नेतृत्वको सरकार परिवर्तन भयो र साउन 1 गतेदेखि प्रदेश सरकार बजेटविहीन अवस्थामा पुग्यो। नयाँ सरकार गठन भए पनि लामो समयसम्म बजेटले गाँठो पुग्न सकेन। बजेट नहुँदा प्रदेश सरकारका नियमित खर्चदेखि विकास निर्माणका काम समेत प्रभावित भए। सरकारी कार्यालय सञ्चालनमै समस्या देखिन थाल्यो भने कर्मचारीले समेत लामो समयदेखि तलब पाउन सकेको छैन। दशैं तिहार तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वका बेला हुने यात्रु आवागमन, बजारमा हुने भीड़भाड़ तथा आर्थिक कारोबार, बैंक तथा वित्तीय संस्था, धार्मिक तथा सांस्कृतिक गतिविधि र सीमा क्षेत्रमा हुने आवागमनलाई सुरक्षित गर्दै प्रहरीले सुरक्षा योजना लागू गरेको हो। सुरक्षा व्यवस्थाका लागि कैलालीमा 1,146 जना प्रहरी कर्मचारी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जोखिम र सुरक्षा संवेदनशीलताका आधारमा प्रहरीलाई जिल्लाका विभिन्न क्षेत्रमा खटाइनेछ। आवश्यकता अनुसार मोबाइल तथा पैदल गस्ती, सादा पोशाक, QRT, स्ट्राइकिङ र रिजर्भ टोली समेत परिचालन गरिने प्रहरीले जनाएको छ। चाडपर्वको समयमा बजार, मुख्य सड़क, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, बस पार्क लगायत भीड़भाड़ हुने स्थानमा नियमित तथा आकस्मिक गस्ती बढ़ाइनेछ। सम्भावित आपराधिक गतिविधिबारे सूचना संकलन तथा विश्लेषण गरी आवश्यकता अनुसार तत्काल प्रहरी परिचालन गरिनेछ। गरिनेछ। भारतसँग जोड़िएका सीमा क्षेत्रमा समेत विशेष निगरानी बढ़ाइने भएको छ। चोरी, तस्करी, लागू औषध तथा अन्य गैर कानूनी गतिविधि नियन्त्रणका लागि नियमित तथा आकस्मिक चेक जाँच गरिने प्रहरीले जनाएको छ। चाडपर्वमा घर फर्किने तथा बाहिर जाने यात्रुको सहजता र सुरक्षाका लागि कैलालीका 12 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनका साथै हराएका वा छुटेका बालबालिका तथा अन्य व्यक्तिको खोज तथा उद्धारमा समन्वय गरिनेछ। यस्तै अत्यधिक सवारी चाप र सड़क दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीसँगको समन्वयमा सवारी जाँच तथा सड़क सुरक्षा व्यवस्था कड़ा बनाइनेछ। सवारी साधनको अवस्था, चालकले मादक पदार्थ तथा लागू औषध सेवन गरे नगरेको र तीव्र गति लगायतका विषयमा निगरानी गरिनेछ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कैलाली कञ्चनपुरमा वर्षा, काटेको धान खेतमै भिज्यो, पाकेको धानमा पनि क्षति। जानकी गाउँपालिकाको दुर्गौलीमा पहिलो पटक दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला आयोजना, 31 गतेसम्म चल्ने मेलाको आज उद्घाटन हुने। र आर्थिक वर्ष शुरू भएको 81 दिनपछि आज बजेट ल्याइँदै सुदूरपश्चिममा सरकार। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
7: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
6: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
7: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
6: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98688008 र 98253772।
8: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
10: यो ओसीएमसी भनेको के आयो फेरि?
11: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
10: ओसीएमसीले के सहयोग गर्छ त?
11: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
12: टीका
3: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
12: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
3: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
12: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
3: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
12: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
3: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
12: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
3: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
12: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
3: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
12: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
13: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि, आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432886713।
14: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायीको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10% वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
5: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ। तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको। बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र। अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा। नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ। तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ। पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ। तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: दुखाहरू हुन्छ, पनि काम गर्न विदेश जानुभएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: कामदार आवश्यकता सम्बन्धी सूचना।
4: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
3: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
2: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
3: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
1: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
4: बिहिबार दिउँसो 3 बजे सुन्न
1: सक्नुहुनेछ।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुँवर।
0: कार्यक्रम लोक चौतारी
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmctikapur@gmail.com।
8: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625952 9709940350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
9: अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
8: छिच्छी, कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
9: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
10: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
8: कता छ त त्यो?
10: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
8: फोन नम्बर कति हो भाइ?
10: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98659926।
8: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
11: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: लभ यु टु। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810635347।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824605232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824607825।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
7: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: हार्दिक सुनचाँदी पसल सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848420।

0: रत गई यहाँ झोला उठो हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जस्ते स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिकला झोला है मर्म फेकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
1: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484223373।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान चाहिँ 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98484022141।
3: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी,
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
7: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
6: के पाइन्छ त दाजु?
7: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला टीका कलश धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
6: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
7: हो नि बहिनी, गुणस्तरीय सामान उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
6: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
7: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
8: मंगलेश्वरी पूजन भण्डार टिकापुर 4 नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
3: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
3: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
3: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98484 59 67 33 र 98518 82 46।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

सपनाहरू पनि चलिरह्यो हुरी बतास बसाई सर्यो जुनले पनि अध्यारो भयो मेरो मनको आकाश अध्यारो भयो मेरो

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
5: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
7: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
6: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
7: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा ट्रेडर्स टिकापुर एक व्हाइट हाउस को तल सरेको जानकारी गराइन्छ। संचालक सुजिता श्रेष्ठ, संपर्क नंबर 9811 67 38 87।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmctikapur@gmail.com।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810 62 35 47।

0: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: कॉफी रेडी।
2: वाव, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 के साथ।
1: आई लव द सेंट।
2: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624-70483।
6: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
7: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
8: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
7: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
8: बेसरी टाउको दुख्ने,
7: उच्च ज्वरो आउने, बेहोस हुने,
8: घाँटी अरोरो कडा हुने,
7: कम्पन हुने,
8: पक्षघात हुने
7: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
8: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
8: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
7: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
8: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौ।
7: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
8: सधैँ झुल टाँगेर सुत्ने गरौ।
7: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
9: स्वास्थ्य कार्यालय कैलाली।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वडावासी दादु भैया दिदी बहिनी हौ क्रे सड़क के किनार में पशु चौपाए नै बान देवी सड़क किनार में माल वस्तु नै कुरा देवी साथे सड़क किनार में पशु चौपाए बान के ढुंगा बालुआ गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुकरा लेह पर्ने बा।
0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय लाइकपुर।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी अभिभावक शिक्षक विद्यार्थी दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
5: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812-6252-9907-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

आँखा मनले हेर म भित्र उर्लेको मायाको भेलो छोडौं कुरा अबदेखि दुनिया रुने बाचा गरौं प्राणा।

0: त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टीकापुर 2, राजीपुर कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
6: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि। त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
7: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
6: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
7: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
6: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
7: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98484963733 र 98518826।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
5: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
5: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
5: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
5: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल,
4: टिकापुर कैलाली।
7: सम्पर्क मोबाइल नम्बर 98017-10672।
8: स्वास्थ्यका लागि पानी।
9: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
10: मैलो चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
11: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टिकापुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: पढाई छुट्यो, साथी छुटे, सबै छुटे।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625927040340350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: समूहको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: शिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल,
1: टीकापुर, कैलाली।
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला
2: होइन चाहिने जो माइलो
3: के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टिकापुर कैलाली
7: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ याद राख्नुहोला पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98 484 6773 र 98 14 68 02 04।
9: कॉफी रेडी।
10: वाव, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछ मंगलदीप सेन्ट 3-in-1 को साथ।
11: आई लव द सेन्ट।
10: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
11: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

वनको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स।

0: यही ध्रुव सिंह सुनार
1: गोपाल सुनार फोन नंबर 9824 68 25।
2: घर परिवार में सब बिरानी आखिर स्वस्थ रह स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सधैँ एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरानी, कहिले कोही बिरानी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनाजु माइलो
4: त्यो बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्यो लाग्यो हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकराला रोड, टिकापुर, कैलाली।
8: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
10: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864 70483।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनराज भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
3: ल, अरूलाई पनि भनौँ है।
4: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
4: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9905943893।
6: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625927040340350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848558।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091561449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाईसराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: Coffee ready.

0: Ready.
1: Wow, thank you. You sound like अच्छे सुगंधित बनाओ चु. मंगलदीप सेंट 3-in-1 के साथ.
0: I love the scent.
1: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ.
0: मंगलदीप सेंट 3-in-1 perfume like fragrance.
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना. छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला. आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या.
3: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार.
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली. सम्पर्क नम्बर 98688008 र 98253677272.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर क्षेत्रमा बिजुली छैन, हावाहुरी चट्याङ सहितको वर्षाले विद्युतमा ठूलो क्षति, अझै सुचारू हुन समय लाग्ने, शनिबारदेखि मौसममा सुधार आउने, वर्षाले धान बाली र तरकारीमा क्षति, धान नकाट्न मौसमविदको किसानलाई आग्रह, कैलालीको दुर्गोलीमा दुर्गोली व्यापारिक सन्ध्याकालीन मेला शुरू, लगातार 8 चोटि 4 GPA हासिल गर्दै टीकापुरका प्रवेश राहुलको उत्कृष्टता, र टीकापुरमा महिला जनप्रतिनिधिको अर्थपूर्ण सहभागिताका लागि वडा अध्यक्ष र वडा सचिवको भूमिका विषयमा छलफल। खोज खबर अब विस्तारमा। आज बिहान वर्षासहित आएको हावाहुरीका कारण विद्युतका पोलमा क्षति भएपछि टीकापुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ। हावाहुरीले लम्की अत्तरीय प्रसारण लाइनमा क्षति पुर्याएपछि यस क्षेत्रको विद्युत आपूर्ति बन्द भएको हो। पश्चिमतिर अत्तरीयबाट आउने विद्युत आपूर्ति बन्द भएपछि पूर्व भुरी गाउँतिरबाट आउने लाइनलाई लम्कीमा जोडेर वैकल्पिक लाइन जोड़िएको छ। तर टीकापुरका विभिन्न क्षेत्रमा पनि विद्युतको पोल ढलेका र केही ठाउँमा रूख ढलेर तार चुडिएकाले अझै समस्या थपिएको छ। नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय टीकापुरका प्रमुख आनन्द सापकोटाले हावाहुरीले टीकापुर क्षेत्रमा पनि विद्युतका पुलहरूमा क्षति पुगाएका कारण त्यसको मरमत भइरहेको र सक्दो चाँडो विद्युत सुचारू गर्ने योजनामा आफूहरू काम गरिरहेको बताउनुभयो।
1: आज भएको हावाहुरी चट्याङ सहितको वर्षाले टीकापुर क्षेत्रको विभिन्न ठाउँमा रुख ढल्ने, पुल भाँचिने लगायतका विभिन्न समस्याका कारण समस्या आएको कुराहरू चाहिँ मरमत कार्य भइरहेको छ र टीकापुर सबैसँग पनि समस्या आएको, त्यहाँ पनि मरमत कार्य चलिरहेको छ र 132 KV राष्ट्रिय प्रसारण लाइन अत्तरिया हुँदै लम्की आउने त्यसमा पनि रुख परेको हुनाले त्यसको विकल्पमा उता भुरी गाउँ पूर्वतिरबाट पनि 132 को लाइन चाहिँ सप्लाई भएर लम्कीबाट चाहिँ लाइन केही ठाउँमा सुचारू भएको छ भने टीकापुरको केही स्थानहरूमा लाइन मरमत कार्य चलिरहेको हुँदा लाइन अलि अवरुद्ध भएको छ। केही समयमा विद्युत आपूर्ति सुचारू गर्ने प्रयासमा छौँ। काम विभिन्न ठाउँमा भइरहेको छ, कुनै ठाउँमा फल्ट भेटिएको छ काम भइरहेको छ भने कुनै ठाउँमा फल्ट चाहिँ खोल्ने क्रम जारी छ। अब तुरन्त आइहाल्नु पनि सक्छ, केही समय लाग्न पनि सक्छ।
2: भुइँगाउँ बाहेक जस्तो अल्टरनेट सुचारू गर्ने अर्को विकल्पहरू छ कि छैन?
1: होइन, त्यो त सोर्सको कुरा भयो। त्यो सोर्स भुइँगाउँबाट उताबाट सोर्स त आइरहेको छ। अहिले हाम्रो लोकल समस्या पनि भयो नि त, अब हुरी चट्याङले गर्दाखेरि भएको समस्या, त्यो पनि समाधान हुँदैछ। कसरी छिटो गर्न सकिन्छ त्यो उपायमा छौँ।
0: आज देशका अधिकांश स्थानमा वर्षा भएको र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हाल देशमा पश्चिमी न्यूनतापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेकाले आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारीसम्मको वर्षा भएको छ। अहिले पनि बागमती लुम्बिनी गण्डकी प्रदेशका कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ हुरी र असिनासहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। आजको भन्दा भोलि कम वर्षा हुने र पर्सि शुक्रबार अझै वर्षा बढ़ी हुने देखिएको मौसमविद माधवी सिग्देलले जानकारी दिनुभएको छ। अहिले वर्षाको सम्भावना रहेकाले पाकेको धान नकाट्न समेत मौसमविद सिग्देलको किसानसँग आग्रह छ।
3: आज त वर्षा भइ नै रहेको छ, भोलिको लागि पनि मौसम त्यस्तै नै छ, तर हल्का सुदूरपश्चिम प्रदेशमा चाहिँ हल्का सुधार आउने देखिएको छ भोलिको लागि चाहिँ। तर पर्सि भने चाहिँ फेरि केही ठाउँमा मध्यमसम्मको र 1-2 ठाउँमा भारी वर्षा पनि हुने सम्भावना छ। त्यो समयमा हल्का अथवा मध्यम वर्षाले पनि असर त गरि नै हाल्छ धान काट्ने भिच्याउने बेलामा। सकेसम्म मौसम सुधार भइसकेपछि नै आफ्नो काम गर्नु होला भन्ने सुझाव दिन चाहन्छु अहिलेको लागि चाहिँ।
0: कैलालीको टीकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 12 निवासी प्रवेश रावले 8 सेमेस्टरमा 4 GPA ल्याउनु भएको छ। पोखरा विश्वविद्यालय अन्तर्गत BBA कार्यक्रमका लगातार 8 पटक 4 GPA हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्नुभएको छ। अध्ययनका प्रत्येक चरणमा उत्कृष्ट नतिजा कायम गर्दै लगातार 8 पटक पूर्ण 4 GPA प्राप्त गर्नु आफैमा उल्लेखनीय उपलब्धि भएको र राहुलको यो सफलता टीकापुर तथा कैलाली क्षेत्रलाई गौरवान्वित बनाएको छ। प्रवेश टीकापुर बहुमुखी क्याम्पसका पूर्व कर्मचारी स्वर्गीय इन्द्रबहादुर राहुलका छोरा हुनुहुन्छ। जानकी गाउँपालिकाको दुर्गौली बजारमा व्यापारिक सन्ध्याकालीन मेला 2083 शुरू भएको छ। दुर्गौली बजारको आयोजनामा शुरू भएको मेलालाई सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री इन्दिरा गिरीले उद्घाटन गर्नुभएको छ। मेलाको उद्घाटन गर्दै मन्त्री गिरीले ठूला विकास भन्दा यस्ता किसिमका मेला महोत्सवले यहाँको उत्पादनको बजारीकरण हुने र युवाहरूले रोजगारी पाउने बताउनुभयो।
4: हामीले विकासको कुरा गर्दा ठुला सड़क ठुला भवन र ठुला योजनाको मात्र विकास छान्ने गरेका छौ, तर वास्तविक विकास भनेको स्थानीय उत्पादनले बजार पाउनु, स्थानीय व्यवसायीले आफ्नो व्यवसाय विस्तार गर्न सक्नु, कलाकारले आफ्नो प्रतिभा देखाउने अवसर पाउनु, युवाले आफ्नै ठाउँमा रोजगारी उद्यमको अवसर पाउनु र आफ्नो मौलिक संस्कृतिसँग संरक्षण हुनु पनि हो। त्यस अर्थमा दुर्गौलीमा आयोजना गरिएको यो मेला स्थानीय अर्थतन्त्र र पर्यटन प्रबन्धनका लागि महत्वपूर्ण शुरूआतको हो।
0: मेलाले यहाँको उत्पादन र सांस्कृतिक सम्भावनालाई पहिचान गरेर अगाडि बढ़न सके, पर्यटनको विकास हुने र त्यसले आय आर्जनमा पनि सघाउने बताउनुभयो।
4: दुर्गौलीको सदुगौली र यस आसपासको क्षेत्रमा व्यापार पर्यटन कृषि स्थानीय उत्पादन तथा सांस्कृतिका धेरै सम्भावना छन्। ती सम्भावनालाई पहिचान गरेर व्यवस्थित ढंगले अगाडि बढ़ाउन सक्यौं भने यस क्षेत्रलाई एउटा महत्वपूर्ण आर्थिक तथा पर्यटकीय गन्तव्यमा रूपमा विकास गर्न सकिन्छ। त्यसका लागि स्थानीय तह एक्लैले मात्र वा प्रदेश सरकारले मात्र गरेर सम्भव हुँदैन। स्थानीय सरकार, प्रदेश सरकार, निजी क्षेत्र, व्यवसाय समुदाय र नागरिक समाजले सहकार्य आवश्यक।
0: स्थानीय तह एक्लैले गर्न नसक्ने भएकाले सबैको सहकार्यको आवश्यकता रहेको बताउँदै यस्ता खालका मेला एक दिनको लागि नभई निरन्तरता दिनुपर्ने बताउनुभयो।
4: यो मेला आज शुरू भएको एक दिन समाप्त हुने कार्यक्रम मात्र नरहेर यसले हरेक वर्ष नयाँ सम्भावना, नयाँ व्यवसाय र नयाँ रोजगारी सृजना गर्ने अभियानको रूपमा लिन सकोस् भन्ने मेरो शुभकामना छ।
0: कार्यक्रममा दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बमले दुर्गौली बजारको ढल निकास र सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाउनु भएको छ।
5: हाम्रो बजार क्षेत्रका एक उद्यमान र व्यस्त व्यापारी केन्द्रको रूपमा विकास भइरहेको छ, तर बजारको शीघ्र विस्तारसँगै न्यूनतम भौतिक पूर्वाधार अभावमा स्थानीय बासिन्दा, व्यवसाय र बजारमा आउने सर्वसाधारणले विदेश साक्षी भोग्नु परिरहेको छ। तसर्थ बजारको दिगो व्यवस्थापन र स्वच्छ वातावरणका लागि मन्त्रालयको तर्फबाट तुरन्त कदम चालिदिनु हुन निम्न मागहरू प्रस्तुत गर्दछौ। व्यवस्थित ढल निकासको व्यवस्था वर्षाको समयमा बजार क्षेत्रमा जलमग्न हुने र फोहोर पानी सडकमै जम्ने हुनाले ढल निकासको उचित व्यवस्था गरिपाउ। सार्वजनिक शौचालय निर्माण बजार चाहिँ सैनौ मानिसहरूको आवाजात हुने भए तापनि सर्वसाधारणका लागि उपयुक्त सार्वजनिक शौचालय नभएकोले यथाशीघ्र आधुनिक र सांगत्री शौचालय निर्माण गरिपाउ।
0: कार्यक्रममा विभिन्न समुदायको सांस्कृतिक झाँकीहरू, सखिया नाच, मुंगरौवा नाच, झुम्रा नाच, पञ्चे बाजा लगायतका प्रस्तुति रहेको थियो। उद्घाटन सत्र कार्यक्रमको सञ्चालन नवराज उपाध्यायले गर्नुभएको थियो। कला संस्कृति तथा व्यापार दुर्गोली बजारको मूल आधार भन्ने नारासहित बुधबारदेखि 31 गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। मेलामा विभिन्न परिकारका खानाका स्टल, व्यापारी तथा कृषि सामग्रीको प्रदर्शनी, स्थानीय कला संस्कृतिको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम लगायतका गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ। साँझको समयमा विशेष सांगीतिक कार्यक्रमसहित कलाकारहरूको प्रस्तुति रहने भएकाले मेला अवधिमा दुर्गोली बजारमा मनोरञ्जनको विशेष माहौल बन्ने अपेक्षा गरिएको छ। मेला साँझको समयमा हुने भएकाले व्यवस्थापन तथा सुरक्षाका लागि स्वयंसेवक र प्रहरी परिचालन गरेको आयोजकले जनाएको छ। जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जोत्सना भट्ट जोशीलाई स्वागत गरिएको छ। गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सरूवा भएर जानकी आउनुभएका प्रमुख प्रशासकीय अधिकृत भट्टलाई स्वागत गर्नुभएको हो। गाउँपालिकाले पहिलो पटक महिला प्रमुख प्रशासकीय अधिकृत पाएको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
6: जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
7: त त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ। बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
6: हो र, तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ।
7: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थाले, अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
6: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: हिन्दू
0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
10: मैले त एक पेटी चाउचाउ ₹600 किने।
9: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
10: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर, टिकापुरमा निर्वाचित महिला जनप्रतिनिधिहरूको अर्थपूर्ण सहभागिताका लागि वडा अध्यक्ष र वडा सचिवको भूमिका विषयमा छलफल भएको छ। छलफलमा जनप्रतिनिधिले दलित समुदाय र महिलाको विकासका लागि नेतृत्व विकास, क्षमता विकास तालिम सञ्चालन गर्ने, पञ्चीबाजा तालिम, बेतबाँसका फर्निचर निर्माण तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रभावकारी र समावेशी स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत टिकापुर नगरपालिकाको आयोजना दलित महिला केन्द्रको सहकार्यमा कार्यक्रम भएको हो। टिकापुरमा दलित महिला केन्द्रले महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि कार्यक्रम लामो समयदेखि गर्दै आएको छ। 2 महिना अघि दलित महिलाको विकासका लागि भएको छलफलले बनाएका योजना कार्यान्वयन भए नभएको पुनर्ताजकीका लागि कार्यक्रम गरिएको हो। कार्यक्रम सहजीकरण गर्दै पूर्व प्रमुख सूचना आयुक्त एवं नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले पालिकाले महिला मैत्री कार्यक्रमहरू जस्तै दलित महिलाको विकास, सशक्तिकरण, छात्राहरूलाई छात्रवृत्ति लगायतका थुप्रै कार्य गर्नुपर्ने बताउनुभयो।
12: दलित समुदायको सशक्तिकरणका निम्ति विशेष आय आर्जना कार्यक्रम चलाउन विशेष अनुरोध गर्दैन भने चाहिँ जातीय विभेद र कुरीतिभित्र सचेतना फैलाउन स्कूल र कलेजमा कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने होला। यस सम्बन्धी प्रचार सामग्री व्यापक रूपमा बनाएर प्रचार सामग्री चासोकै उपलब्ध हुने फ्लेसबोर्डहरू बनाउने व्यवस्था गरिदिनु होला। यस सम्बन्धमा केही पर्यो भने उजुरी दिने, छानबिन गर्ने र बेठिकहरूलाई टन्ट गर्ने गरी गरिदिनु होला।
0: उहाँले टिकापुरमा दलितका क्षेत्रमा राम्रो काम गरेको छ भन्ने सन्देश दिने गरी काम गर्न सुझाव दिनुभयो।
12: टिकापुर नगरपालिका नेपालमा 293 नगरपालिका मध्ये दलितको पक्षमा सबैमा राम्रो काम गरे टिकापुर हो भन्ने न्याय नपाए गोर्खाल्यान्ड रामसारे चरा जस्तै दलितले ठाउँ नपाए टिकापुर जाने भन्नु चाहिँ एउटा सन्देश चलाउन सकिने गरी टिकापुरलाई पुर्याइदिन सन्देश दिनुहोला भन्ने भएको छ।
0: दलित महिला केन्द्रका उपाध्यक्ष तथा संविधान सभा सदस्य दुलारी हरिजनले यसअघि पनि अन्तर्क्रिया गरी योजना समेत बनाइसकेकाले यसअघि बनाइएको योजना यस वर्षको बजेटमा समेटेको छ या छैन भन्ने बारे छलफल भएको र कार्यान्वयनका लागि छलफल भएको बताउनुभयो।
13: यो कार्यक्रम हाम्रो लगभग 1-2 महिना अगाडि नै हाम्रो वडा अध्यक्ष ज्यूहरू, सचिव ज्यूहरूसँग र हाम्रो जनप्रतिनिधि महिला ज्यूहरूसँगको अन्तर्क्रिया कार्यक्रम हामी गरिसकेका छौं र यही हलमा मलाई लाग्छ कार्यक्रम गर्दाखेरि योजना पनि हामी बनाइसकेका छौं। वडामा अब महिलाको लागि कसरी गर्ने, जनप्रतिनिधि महिलाहरूको लागि वडाबाट कसरी जाने भन्ने कुरा चाहिँ एकदम तपाईँहरूकै अर्थपूर्ण सहभागिताबाट एउटा योजना पनि हामी बनाइसकेको छ। त्यसले गर्दाखेरि त्यो योजना रातो किताबमा कतिसम्म पर्यो, कतिसम्म पर्न सकेन, परेको योजनालाई कसरी लाने भन्ने कुरा चाहिँ पुनरावलोकन गरेर जान्नुपर्छ भन्ने कुरा आज हाम्रो सहजकर्ताबाट पनि धेरै कुरा प्रष्ट भइन्छ।
0: कार्यक्रममा टीकापुरका कार्यवाहक नगर प्रमुख रामबहादुर नकारजीले नगरसभा सञ्चालन सुशासन कायम आदिबारे सिकाई भएको बताउँदै महिला तथा दलितका लागि बजेट व्यवस्था भएकोमा तत्काल कार्यक्रम गर्ने र बजेट व्यवस्था नभएका कार्यका लागि आगामी हिउँदे सभाबाट बजेट व्यवस्था गरी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
14: नगरसभा कसरी सञ्चालन गर्ने, कसरी सुशासनलाई कायम राख्ने भन्ने विषयमा पनि हामीलाई सरले जानकारी दिनुभयो र त्यसपछि दलित महिला र पछाडि परेको वर्गको लागि हामीले स्थानीय सरकारको दायित्व के हो त भन्ने विषयमा पनि हामीलाई स्पष्ट उहाँले प्रशिक्षण दिनुभएको छ। यी सबै कुराहरूलाई अब यदि कुनै विषयमा बजेट छ भनेपछि त्यसमा केही कार्यान्वयन गर्नुलाई, छैन भनेपछि म सम्पूर्ण नगरसभाका सदस्यजीहरूलाई अनुरोध के गर्न चाहन्छु, आउँदै हुन्छ सभामा यसलाई बजेट छुट्याएर हामी कार्यान्वयन गर्नेछौँ।
0: कार्यक्रममा द एसिया फाउण्डेशनका सुदूरपश्चिम प्रदेश संयोजक गेमान शेट्टीले स्वागत गर्नुभएको थियो भने सञ्चालन वडा सदस्य तुलसा विकले गर्नुभएको थियो। कार्यक्रममा दलित महिला केन्द्रका कार्यक्रम अधिकृत रिजु रसाइलीको समेत उपस्थिति थियो। स्थानीय सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवास सेवा केन्द्र स्थापना गर्ने विधिगत कार्यविधि तयार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवास सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार पारेको हो। यसका साथै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई 2 लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ। महिला उद्यमी समूहलाई 3 लाखसम्मको प्रविधिमा सहयोग गर्ने भएको छ। महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रबन्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने भनिएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टीकापुर एफएम।
15: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
16: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
17: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
16: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
18: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
19: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
18: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
19: महिनाको महिनावारी गडबडीको समस्या,
18: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
19: पेट सम्बन्धी सम्पूर्ण समस्या,
18: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
19: ईसीजी सेवा,
18: डिजिटल एक्सरे सेवा
19: र प्रयोगशाला ल्याब सेवा।
18: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर। सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डा चौकी सीमावर्ती क्षेत्रमा भन्सार छली गरी नेपाल ल्याइएका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा सीमा गुल्मा हेडक्वार्टर गड्डा चौकीबाट खटिएको मोबाइल गस्ती टोलीले भारतीय नम्बर प्लेटको स्कूटर सहित किराना सामान बरामद गरेको हो। भन्सार मूल्य 66,870 रूपियाँ बराबरको किराना सामान बरामद गरेको प्रहरीले जनाएको छ। खोज खबरमा अब पालो जनआवाजको। हिजो र आज भएको वर्षाले धानबाली र तरकारी खेतीमा क्षति भएको छ। हावाहुरी सहित आएको वर्षाले किसानलाई घाटा भएको छ। आजको जनआवाजमा हामीले केही किसानलाई वर्षाले कस्तो क्षति भएको छ भनी सोधेका छौं।
20: विकास चौधरी टिकापुर नौ झुङ्गा खुर्सानी रोपिसकेका थियौँ, गोभी रोपेका छौँ, अब पुरा पानी भरेर सब अब त्यो पानीले मर्ने जस्तो भइसक्यो, धान पुरा सुकिसक्यो, पाकेको रड्डी अब काट्नै मिलिरहेको छैन, अब कति दिन गुल्नुपर्छ, त्यो काटेको पनि पुरा गाह्रा गाह्रामा पानी भरिसक्यो, अब त्यो त जाम्ने सम्भावना भएको, पावर टिलर बाटरी फर्फिट गरेर काटेको धान पुरा गाह्रामा पानी तल माथि माथि धान छ, अब त्यो पानी सुक्छ, पुरा माटोमा चिप्किन्छ, पुरा त्यो जामिहाल्छ। दस कट्ठा जति त त्यतिकै काटेको थियौँ, दस कट्ठा भित्र राखिसक्यौँ, त्यो त खेत फरक पर्दैन, दस कट्ठा जति त्यतिकै छ, काट्न बाँकी छ, अब के गर्ने, यस्तोमा पानी आएर अब कम्पेनले पनि जान सक्दैन, रिफर क्याटरले काट्यो भने रिफरले काट्न सक्दैन, अब त्यो त्यतिकै छ, एकदम गाह्रो छ किसानलाई त, बेच्न गयो भने व्यापारीहरूले रेटै लिन्नन्, अब उनीहरू भिजेको धान हो भन्छन्, किसानलाई अब दुई क्विन्टल धान बेचेर पनि एक क्विन्टल डेपी आउने जस्तो छैन, किसानलाई धेरै घाटा छ।
21: मेरो नाम टिकाराम थारू, वडा नम्बर 7 गाउँ प्रतिपुर। धानमा त पुरै पानी जमेर अब घाटीसम्म आएपछि धान जम्ने पनि सम्भावना धेरै छ, बारीमा त पुरै पानी पानी छ, मेरो घर निर पुरै तरकारी डुबिएको, भेर्ना त मेरो लगभग 4,000 भेर्ना खतम भएको, अब छोपे थिएन, 2 कट्ठा जति लगाएको छु अहिले भर्खर, अझै लगाउनु बाँकी छ, पुरै पानी छ त, यो मल्चिङ बिछाएको थिएँ, मल्चिङसम्म पानी छ पुरै, धान बिघा मेरो 5 बिघा छ, पुरै त छैन, अब आधा जति हावा हुरी आएर पुरै ढलाइदियो, उम्रिन्छ अब, बर्खा भन्दा त अहिले धेरै पानी आउँछ।
22: मेरो नाम सीता चौधरी हो, खेती त खल्लाको धान खेती भइदियो होइन, त्यो जानिसक्यो, खल्लाको धान अलि काटेको अझै छ, धेरै 2 बिघा जति छ, सबै पाकिसक्यो, काटेको धान अलि त्यो डाइसक्यो, खल्लाको धान पानी जान छ, त्यो परेको छ, त्यो पनि जानिसक्यो, त्यो पानीमा सबै ढलेको धान, त्यही कारणले अब खल्लाको धान त पाउने हो कि पाउने छैन त्यो थाहा छैन, अब घाटा लाग्छ, तरकारी पनि रोकेको छैन, सबै पानी पानी मात्र छ, बिउ पनि सबै बिग्रिसक्यो, पानी गर्दा यसो भइगयो, पानी धेरै घाटा पर्छ, धान त हाम्रो 3-4 बिघा जति छ, तरकारी रोकेको छैन, त्यो रोप्ने रेडी भएको थियो, अनि सबै पानी छ त्यसमा पनि।
23: राम प्रसाद चौकीका पुनर्पालिका नम्बर 8 बनगाउँ। विगत 2 दिनदेखि पानी परिरहेको छ, यसमा धान बाली यति सिग्रिरहेको छ, किसानहरू धान काट्दैछन् र काटिरहेछन् पनि, र धान यति जोरले के अरे भिजिसकेको छ, अब विगत के अरे 2-4 दिन 1-2-6-7 दिन अगाडि पनि ठुलो पानी बरफ छ भनेर किसानहरू त्यो धान काट्न सकेका थिएनन्, कृपाई रोकिसकेपछि फेरि पानी तुरन्त चाहिँ पानी पर्न थालेपछि किसानहरू धान काटी रहेका थिए, त्यसमा चाहिँ किसान यति मार्कामा छन् अहिले, किसानहरू धानै उठाउन सकेको अवस्था पनि छैन, किसानहरू काटेको धान पनि उठाउन नसकेर पानी चाहिँ त्यस्तै भिजिरहेछ धानहरू, सरकारी खेतीको लागि पनि पुरै पानी खेतमा जमेर टमाटर काउली बन्डा यति नोक्सान गरिरहेको छ अहिले, त्यही भएर किसानहरू यति नै मार्कामा छन् अहिले।
0: यसै जनावाससँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर क्षेत्रमा बिजुली छैन, हावाहुरी चट्याङ सहितको वर्षाले विद्युतमा ठूलो क्षति, अझै सुचारू हुन समय लाग्ने। शनिबारदेखि मौसममा सुधार आउने, वर्षाले धान बाली र तरकारीमा क्षति, धान नकाट्न मौसमविदको किसानलाई आग्रह। कैलालीको दुर्गोलीमा दुर्गोली व्यापारिक सन्ध्याकालीन मेला शुरू, लगातार 8 चोटि 4 GPA हासिल गर्दै टिकापुरका प्रवेश रावलको उत्कृष्टता। टिकापुरमा महिला जनप्रतिनिधिको अर्थपूर्ण सहभागिताका लागि वडा अध्यक्ष र वडा सचिवको भूमिका विषयमा छलफल। हौस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
2: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक कर लिए सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
2: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय कर लिए व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
2: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
2: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकारभित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
2: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101.1 MHz।

0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
1: सुन्टो कि नै वान नन्दे गोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनेना पट्टा नि पैना त
2: अरे गहना बनैना त हो दुकान खस्ती खस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
1: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान से कतरा सुघर बना कन लबाटी
2: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर, प्रोप्राइटर बिहारी सिंह सुनार।
1: हमारे यहाँ हरेक मेरी सुन चाली के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 और 9846239261।
0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
5: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
6: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
7: कफी रेडी।
8: वाउ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
7: I love it too.
8: हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
7: मंगलदीप सेन्ट 3-in-1 perfume like fragrance।

0: अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, पुजिआर मेडिकल भएको घर, संचालक गणेश साहू, फोन नम्बर 9822-83-10-54।
3: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
3: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713। हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
5: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
4: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
5: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
3: श्रीराम पूजन भण्डार टिकापुर 1 नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9844833456।
6: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदीबहिनीहरू, सड़क किनारमा पशु चौपाया नबाँध्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: कामदार आवश्यकता सम्बन्धी सूचना।
4: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
3: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
1: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकलौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्ससहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98129725947040340350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
5: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
6: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
0: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
5: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
7: बिहिबार दिउँसो 3 बजे
5: सुन्न सक्नुहुनेछ।

0: Coffee ready.
1: Wow, thank you. You sound like achhe sugandhit banaunchu. Mangaldeep scent 3-in-1 ke saath.
0: I love the scent.
1: I love it too. Hamilai man parcha bhane bhagwanlai pani man parcha.
0: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
2: आजभोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
4: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
5: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
4: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
5: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
4: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
5: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी
2: म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
3: होइन चाइनिजो माइलो
4: के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
9: खबर

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको नयाँ नेतृत्वका लागि भोलि मतदान हुने, सरकारले बाढ़ीमा बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउँदै 12 वर्षबाट घटाएर 45 दिन कायम गर्न मन्त्री परिषदको सिफारिश।
1: भन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
0: निर्वाचन प्रहरीको पोसाक खरिद बारेमा संसदीय उपसमितिले दशैंपछि छलफल गर्ने, 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित, राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष छानबिन गर्न सांसदहरूको माग।
2: खरिद प्रक्रियामा के भयो, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट लागू, पहिरोले अवरूद्ध जुम्ला भुलभुले सड़क पुनः सञ्चालनमा, गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने, 5 प्रदेशमा चेतावनी जारी।
3: गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम त्यसै गरी बागमती कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमान ए 2 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: न्यायाधीश नियुक्ति फेरि पनि विवादित बनेको छ। सर्वोच्च अदालतमा रिक्त पद छिटो पूर्ति गरिनु जरूरी छ, तर हतारमा गरिएको नियुक्तिले संस्थाको विश्वास गुमाउन सक्छ। अब सिफारिश संसदीय सुनवाई समितिमा जानेछ। समितिले फरक मतका बुदालाई गम्भीरताका साथ लिएर प्रश्न सोधी सार्वजनिक जानकारी गराएर वा सुधार गरेर संसदीय सुनवाईको गरिमा बढ़ाउनु पर्दछ। न्यायपालिकाको स्वतन्त्रता जोगाउन चयन प्रक्रियामा निष्पक्ष र पारदर्शिता देखिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने, विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यसअघि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
1: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भोटेकोसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढ़ालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने।
5: त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसमितिले पारित गरेको छ। आज सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो। समितिका उपसभापति मनिष झाले समिति समयभित्र सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु मुख्य चुनौती रहेको बताउनुभयो।
1: मस्यौदा जुन प्रस्तुत गरिएको थियो त्यो मस्यौदामा सामान्य हेरफेर गरिकन हामी सबैजनाको सर्वसहमतिमा पास भयो र सबैजनाले हस्ताक्षर पनि गरिसक्यौं। त्यस पश्चात हामीले जुन हामीलाई प्राप्त प्रमाणहरू छ, प्राप्त प्रतिवेदनहरू विभिन्न निकायहरूले गृह मन्त्रालय मार्फत जुन उपसमितिलाई सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको छ, त्यसको अध्ययन कसरी गर्ने र कुन प्रक्रियामा अगाडि बढ़ने भन्ने कुरा हामीले तय गर्यौं र आगामी बैठक आउँदै गरेको दशैं पश्चात गर्ने निर्णय गर्यौं।
5: उपसमितिको बैठक आज पहिलो पटक बसेको र अब आगामी बैठक दशैंपछि मात्र बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणपत्रहरूको अध्ययन गर्ने प्रक्रिया समेत बैठकले तय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गरिने बताउनु भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै ओलीले भन्नुभयो,
2: टीओआर तयार पारेको छौ, त्यो टीओआर अन्तर्गत अध्ययन गरिन्छ। अब त्यसमा आएका कुराहरू, अब त्यसमा विभिन्न पक्षमा खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौ। हाम्रो क्षेत्राधिकारले चाहिँ तपाईँको कारवाही गर्ने पनि राख्दैन, त्यसले गर्दा हामीले भनेको आफ्नो प्रतिवेदनमा सिफारिस गर्ने हो।
5: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले संसदीय समिति भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो।
6: विधि प्रक्रिया बमोजिम अगाडि बढ्नुपर्छ र दोस्रो कुरा कानूनको मातहतमा, संविधानको मातहतमा रहेर गर्ने, यसका विषयमा हामी स्पष्ट छौं। त्यसैले उजुरी पर्ने कुरा, आरोप लाउने कुरा जसका विषयमा पनि हुन सक्छ, त्यो अन्तिम हुन सक्दैन, त्यसका विषयमा अध्ययन गर्ने र लेखा समितिको एउटा साझा निष्कर्ष, साझा भोइस बनाउनका निमित्त यो अध्ययन उपसमितिले काम गर्नेछ र त्यसैमा हामी केन्द्रित रहन्छ।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको बताउनु भएको छ। मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधि अनुसार स्थानीय तहमा सञ्चालन हुने दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेलाई नेपालमा ज्येष्ठ नागरिकको एक्लोपनको अवस्था र समाधानको उपाय का विषयमा सोधेका छौं।
7: अन्तर्क्रिया नगरिदिने, केही पीड़ाहरूलाई सेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो त्यो चाहिँ पछिल्लो समय बढिरहेछ नेवारीमा कुरा गर्नुहुन्छ अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है आफ्नै उसमा पनि सन्तानको बीचमा पनि अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा बच्चा होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न अनि फर्केर आइसकेपछि फेरि तिनै बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने अनि यस्तो किसिमको अवस्था पनि रहेछ यी
5: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार यसपटक विगत भन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन् मुख्य बजार चोक तथा भीड़भाड़ हुने क्षेत्रमा टीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार उर्तु खाली भूलभूले सड़क पुनः सञ्चालनमा आएको छ सड़कमा खसेका पहिरो तथा ढुंगा माटो पछ्याएपछि सड़क सुचारू भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ हिम ढुस्की पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सड़क डिभिजन कार्यालयले ठूला उपकरण सहित प्राविधिक टोली परिचालन गरेको थियो कार्यालयका अनुसार असोज 20 गतेदेखि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ दशैं पर्व नजिकै गर्दा सड़क सञ्चालनमा आएपछि स्थानीयवासीसँगै यात्रुहरूलाई सहज भएको छ देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन काठमाडौँ नवलपुर तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत बर्दिया बैतडी डोटी डणेधुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ पछिल्लो 24 घण्टामा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ गण्डकी सुदूरपश्चिमका एक दुई स्थानमा भने भारी वर्षा भएको छ भोलि आजको तुलनामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद लामिछानेले बताउनुभयो
3: गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम त्यसै गरी बागमती कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि र रातिको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पनि यो कर्णाली सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने जुन यो पूर्वी पहाड़ी भूभागहरूको पनि एक दुई ठाउँमा चाहिँ पानी पर्ने सम्भावना देखिन्छ दिउँसोको साँझको समयभन्दा रातिको समयमा चाहिँ त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन तापनि भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा पनि आजको तुलनामा भोलिकै हदसम्म चाहिँ पानी अलिक कम पर्ने देखिन्छ भने पश्चिमी भूभागहरूमा पूर्वी भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना यथावतै रहेको छ
5: विभागले बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिले रंको चेतावनी जारी गरेको छ साझा खबरमा अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको श्रृंखलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरूद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ ओमान क्रिकेट एकाडेमी तर्फ दुईमा बुधबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए ओमानमा आगामी सातादेखि नेपाल ओमान र क्यानाडा सम्मिलित लीग दुई अन्तर्गतको ओडीआई श्रृंखला शुरू हुँदैछ
0: सन्तोषी रावल रसुवा भोटेकोशी बाढ़ी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुकाको औषधि खुवाइँदै
8: तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नु पर्ने हुन्छ असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
10: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
9: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
10: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
9: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
10: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
9: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
10: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
9: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
10: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
9: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
10: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली
8: यही असोज 22 र 23 गते भित्र जुकाको औषधि र जुन भिटामिन ए खुवाउने कार्यक्रमहरू हामीले त्यहाँ सबै कुरो पुर्याइसकेका छौँ र अहिले खुवाइरहेको अवस्था पनि छ। रसुवा जिल्लामा योभन्दा अगाडि नै खुवाइसकिएको र अघिल्ला वर्षहरूमा जस्तै वडा कार्यालय होइन स्वास्थ्य संस्था स्कूल र स्थानीय तहमा जुन पाएक पनि आफ्नो नजिकको स्वास्थ्य स्वयंसेविकाको घर चौतारी यी ठाउँहरूमा गएर आफ्ना बालबालिकालाई लिएर गएर तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नुपर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौँ। यो मङ्सिर महिनाबाट त्यो सर्वेक्षण हुने भएको हुनाले त्योभन्दा अगाडि र पछाडि चाहिँ केही समय खुवाउन मिल्दैन। सकेसम्म छिटो भन्दा छिटो खुवाउनको लागि पनि अनुरोध गर्न चाहन्छु।
11: तपाईँले आफू बसेको नजिकै रहेका स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयं सेविकालाई भेटेर नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ। 6 देखि 59 महिनासम्मकालाई भिटामिन ए र 12 देखि 59 महिनासम्मका नानी बाबुलाई जुकाको औषधि खुवाउनु पर्छ। तपाईँले पानी तताएर खानुहुन्छ कि उमालेर? डाक्टरहरूले 3 मिनटसम्म उम्लेको पानी पिउन सुझाव दिएका छन्।
12: पानी उमाल्छौँ जुन उम्लिन्छ नि घटघट घटघट हुन थाल्छ नि त पानी त गुडुगुडु गुडुगुडु गर्न थाल्छ नि त्यो रोल बोइलिङ सुरु भएपछि पनि कम्तीमा नि 1 देखि 3 मिनट त्यसलाई उम्लिरहन दिउँ त्यो घटघट हुन दिउँ त्यो भयो भने चाहिँ यो जुन कीटाणु जीवाणु जुन चाहिँ पानीमा रहेका हुन्छन् ती चाहिँ मरेर जान्छन् धेरै मात्रामा 99% मर्छन् त्यो भयो भने चाहिँ पानी चाहिँ तपाईँ जति नै दुःखमा हुनुभए पनि पानी चाहिँ उमालेरै खुवाउनु पर्यो नानी बाबुहरूको लागि चाहिँ उमालेको पानी मात्रै दिनु पर्यो रोल बोइलिङ भन्छ 3 मिनटसम्म उम्ल्याउनु पर्यो त्यो उम्लिसकेपछि चाहिँ हजुरले छोपेर राख्नु पर्यो त्यसलाई फेरि फोहोर पार्नु भएन छोपेर राखेपछि त्यसलाउनु भयो अब छ भने फ्रिजमै राख्नु भयो भने केही फरक परेन उमालेको पानी
11: राम्रोसँग उमालेको पानी चिसो बनाएर पिउँदा हुन्छ तर तताएको पानीलाई राम्रोसँग छोपेर चाहिँ राख्नुपर्छ। डाक्टर अर्चना नेपाल। तपाई नुवाकोट र धादिङ जिल्लाको सिमाना कोल्पो खोला पुल भएर यात्रा गर्दै हुनुहुन्छ। अहिले यो पुलको डेक अर्थात गाड़ी गुड्ने भाग मिलाउने काम भइरहेको छ। तपाईँका लागि यो पुल बिहान 7 देखि साँझ 7 बजेसम्म प्रत्येक 1 घण्टा रोकिने र प्रत्येक 1 घण्टा खुला रहन्छ। कम्तीमा 7 दिनभित्र काम सकिने गल्छी रसुवागढ़ी सड़क आयोजनाले जनाएको छ। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदपछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व,
13: नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जमा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पऱ्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
0: विपदमा सामुदायिक प्रयत्न फलदायी हुने, विज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि, स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड
15: गरौं। बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग यसै विषयमा कुराकानी गरेका छौं।
2: भनौँ न इमिडिएट त्यो सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार, सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
1: हजुर, यहाँले जुन भोटेको सिको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, दुई तीनवटा घटना यस अगाडि कम हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन, र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
2: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड़ दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस्, अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेकै स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग, दात्री निकायहरू, आइएनजीओ सरकारी निकायहरूसँगको एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो। र हामीले जोड़ दिएको पनि के त भन्दाखेरि तपाईँ स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ, समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर, फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। होइन, अघिल्लो सँगैको घरमा आगलागी लाग्दा तत्काल गाग्रीको पानी, बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त, होइन? त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। त्यसकारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ। त्यो क्षेत्रमा लगानी गर है, हामीले सरकारलाई पनि के भनिरहेछौँ, धात्री निकायहरू, संस्था र अन्तर्राष्ट्रिय संस्थाहरू के भने, तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो, स्थानीय संस्थालाई बलियो बनाउने। त्यहाँ भनौँ न हाम्रा महिला समूहहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा संगठित पनि छ त्यहाँ, होइन, संगठित समूहहरू पनि छ। भनेपछि तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिमीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम प्रयोग कसरी गर्न सकिन्छ, र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सम्बन्ध अहिले कन्ट्रिसँग के गरेको देखिन्छ भने नि, त्यो चाहे त्यो स्थानीय सरकार हो, प्रदेश संघले, त्यो तलको संस्थाहरू, सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी, पूर्व तयारीको कुराहरूमा लगानी गरेको देखिँदैन। तपाईँको विपदपछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने, सबैको चासो पनि जाग्ने, तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार, यत्रो लगानी गरेर विपद हुने कहिले हो, आगलागी हुने कहिले हो, भैँचालो आउने कहिले हो, यस्तो बाढी आउने कहिले हो भनेर अलि ध्यान नदिएको देखिन्छ। तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्छ। तपाईँले भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनु

0: छ, तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने, तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने, तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने, तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने, के कुरा चाहिँ जरूरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुन जरूरी छ, त्यो कुराको ग्याप देखिएको छ। त्यस कारण अहिले तपाईँले प्रश्न पनि उठाउनु भयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन हो, होइन, विपद जोखिम न्यूनीकरणको लागि चाहिँ, र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है, यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ, कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ, होइन, त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ। र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ, समुदायसम्म कसरी तलब, समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ, त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त, त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि, एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ, त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो। अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेका छ, पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही परिवहन दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
1: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र को पोसाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुनेछ। सरकारले मध्य प्रदेशको शिक्षा क्षेत्रमा समस्या पहिचान गरेर समाधान गर्ने भएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार र भुलभुले सड़क पुनः सञ्चालनमा आएको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपालले ओमान एलाई पराजित गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
3: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
4: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
4: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
3: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
4: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
2: श्रीराम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9800

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा ट्रेडर्स, टिकापुर 1 व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98 11 67 38 87।

0: समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, टिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुन चाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि कोजीआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822-83-10-54।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50%को दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
1: विवाह
2: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै हिँड्न जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
4: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-63-77-72।
6: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
7: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
6: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं।
4: हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ।
6: यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
7: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
9: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई मृत घोषणा गर्ने अवधि छोट्याउने प्रक्रियामा सरकार, बेपत्ताका परिवारजनलाई राहत पुग्ने अपेक्षा,
10: डेड क्षतिपूर्ति दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, यी सबै कुरालाई चाहिँ सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन साहस छ त्यो पनि पाउँछ।
9: चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको केन्द्रमा के छ?
10: नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ।
9: केन्द्रीय प्रहरी प्रवक्तासँगको कुराकानी र हमास नेतृत्वको भीषण आक्रमणको तेस्रो वर्षगाँठमा इजरायलमा विभिन्न स्मृति कार्यक्रम। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
11: समाचार फडिङ्ग्र दाहालबाट सुन्नुहोस्। युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 जना मारिएका छन्। किएवको पूर्वमा अवस्थित प्रिलुकीमा आवासीय एकाइहरूको एउटा ब्लकलाई नष्ट गरिँदा 3 बालबालिका सहित 16 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोज कार्य अझै जारी राखेका छन्। किएवमा कम्तीमा 2 जनाको ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रूसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रूसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लड़ाकूहरूले अक्टोबर 7 गरेको हमलाको 3रो वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 250 भन्दा बढ़ीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर शुरू भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको

0: सोचो, मंगलदीप सेट 3-in-1 के साथ। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त? यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
7: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

महाराज परीक्षित यसरी नै राजा परीक्षितको हजुरमा सुखदेवले बताउनु भयो अनि भगवान कृष्णचन्द्र परमात्माका दाजु जब एक दिन रही बतनाम गरेको पहाड जानुभयो ब्रह्म सुखान हुँदैन भन्ने कुराको पहिचान भयो रही बतनाम गरेको पहाडमा जाँदा बलरामजी त्यही नै जानुभयो ल आज नन्द यशोदासँगको भेटघाट नन्द यशोदाजीसँगको भेटघाट नाचगान कीर्तन मनन लौता आज बलरामजी कृष्ण सञ्चय हुनुहुन्छ भनेर सोधपुछ भयो रैवत पहाडमा बसेको बेलामा बलरामलाई ज्यादै पानी प्यास लागेछ गोपिनीहरूलाई पानी मागे तर बलरामजीले पानी जब यस किसिमबाट कहाँबाट ल्याउने भनेर सोध्नु भएको थियो माथिबाट पानी आउन लाग्यो मेरो महाराज त्यस बेलामा हल्लाले तानेर मोसलले खिचेर पानी ल्याउनको लागि तयारी हुनुभयो हरे त्यही बेलामा पानी पिएर गाएको गाना हरे कल कल यमुना।

अवतरिशेश्वर सौनकारी भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम साथ आज्ञा गर्नुभयो र अहिले भगवान कृष्णचन्द्र परमात्माका पिता श्री वसुदेवलाई र हामीले तपाईँको पिताजीलाई शत्रुले दमन गर्यो मार्यो नपत्याएदेखि हेर्नुहोस् भनेर कृष्ण भगवानलाई ल्याएर बुझाइदिए पिताजीको शिर ए मेरो भगवान दाई पनि हुनुहुन्न म पनि हस्तिनापुर आएको बुबालाई मारेका रे बडा चिन्ता लाग्यो त्यसपछि बाट परमात्मा गम्भीर वाणीमा सोच राखी बक्सेर पाल्नुभयो र अनि ध्यान दृष्टि लगाएर नजर गरी बक्सिया त होइन रहेछ मेरो महाराज शत्रुहरूले चारैपट्टिबाट बेरेको रहेछ र कपोल कल्पित झूठ प्रतिज्ञा गरेको कृत्रिम फोटो देखाएको रहेछ अनि परमात्माले तत्कालमै सुदर्शन नाम गरेको चक्र प्रहार गरी बक्सियो काशी राजा प्रौनक राजा सुदक्षिणा राजा सारा मरे काशीपुरी दग्ध भयो अनि भगवान प्रभुले आफ्नो कार्य पूर्ण गर्नुभयो हरे सुदर्शन चक्रबाट काशीपुरी भस्म सुदर्शन चक्रबाट काशीपुरी भस्म कहिल्यै पनि भुल्नु

काशीपुरी भस्म भएको थियो, तर भगवानको विश्वेश्वर अवतार धारण भएपछि फेरि बस्ती बस्यो। अनि डरलाग्दो जब एउटा बाणरले आएर बलरामले मदिरा पिरेको बेलामा रैबत पहाडमा मदिराको कलश टिपेर हिँड्यो। कलश भने यहाँ मदिराको के कलश हुन्थ्यो नि, कलश त क्या हो नि, त्यो बोतल हो कि सिसा हो कि, अगर त फुङ भने के नि भन्थे, खाएपछि भुङ होला नि, त्यस कारणबाट अब त्यो त्यही कलश त्यो कलश हुन्थ्यो। त्यस टपक्कै टिपेर लग्यो बाणरले, अनि त्यो बाणरले लैसकेपछि त्यसलाई झम्टेर बलरामजी जानुभयो आखिरमा गएर, त्यसले सारा गोपिनीहरूको अगाडि गएर मलमत्र जब सारा सम्पूर्ण छेप दियो आफ्नो, अनि हलाले तानेर मुसलले खिच्नु भएको थियो, त्यही बेलामा फेरि प्रहार गर्यो, डर लाग्दो प्रकारको शक्ति प्रहार गर्यो, अनि आफ्ना गोपी अङ्गहरू देखाइदियो, अनि त्यसपछिबाट हलाले तानेर मुसलले पड्काइदिनु भएको थियो, बाँदर मर्यो। त कोष भनेर सोद्धाखेरिमा दिवित नाम गरेको बानर हो भगवान, मैले जब यस किसिमबाट अघिल्लो जन्म म बानर थिएँ, हजुर पनि यस किसिमबाट जब लक्ष्मणजी हुनुहुन्थ्यो, अहिले बलराम हुनुभएछ, हजुरका भाउजू जब सीतामाई ल्याउन हामीले बहुत कोसिस गरेका थियौँ, कोसिस पूर्ण पनि भयो, आज हजुरले जब वरदान दिनुभयो इच्छा पूर्ण भयो भनेर पाउमा सेवा गरी मुक्ति भयो, अनि त्यही जब बानर जो थियो त्यसको नामकन अहिले यस प्रभावबाट दिवित भन्ने बानरलाई मारेर अहिले बलरामजी सारा सम्पूर्ण नव युवतीहरूका साथमा जब प्रति सवारी हुनुभयो समुद्रमा गए पनि घडाभरी पानी, समुद्रमा गए पनि घडाभरी पानी, भक्ति छुट्ने स्वभाव

0: संकेतलाई सुखदेवले बताउनु भयो लौत समुद्रकादि ऋषि प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर समुद्रमा गए पनि त्यस्तो बानरेको जुन प्रकारबाट भगवानसँग भेट हुँदामा पनि त्यो दुर्जन व्यवहार छोडेन त्यसै कारणले भक्ति छुट्ने स्वभाव र नछुट्ने हो भने यो मैले हजुरलाई बताए लौत राजन परीक्षित अब बाँकी अंशको लागि रैवत नाम गरेको पहाडबाट सारा नरनारीहरूलाई विदाई गरी भगवान सवारी हुनुभयो र अनि त्यहाँ देख्नु प्रान्त लौत भनेर अहिले माता पिता नन्द यशोदासँग विदा भएर बलरामजी पाल्नु भएको छ लौत महाराज परीक्षित बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा अहिले परमात्मा कृष्णको सारा सम्पूर्ण छोरा नातिहरूलाई सम्बोधन युक्त आफ्ना पुत्रहरूलाई ज्ञान वर्धक विषयमा परमात्मा तयारी गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बोलो श्रीमान भागवतमा प्राणको
0: सुन्नुभयो महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको उत्तरार्ध कथा कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरिभएको एक दिन के भएछ भनेदेखि अचानक एउटा घटना घट्यो के त्यहाँ कृष्ण भगवान प्रभु परमात्माले छोरा नातिलाई आज्ञा गर्नुभयो हेर छोरा हो हेर नाति हो हामीहरू सबैले एउटा कुरा विचार गर्नुपर्छ पूजा पाठ ध्यान मनन परमात्माको प्रार्थनामा चाहिँ नबोलाएको ठाउँमा जानु भगवानको नाम सुन्ने ठाउँमा चाहिँ तर भोज खाने ठाउँमा चाहिँ नबोलाएको ठाउँमा नजानु डाकी बोलाइ नगरिया ठाउँमा नजानु आज दुर्योधन राजाको छोरी महारानीको स्वयंवर छ स्वयंवर जब लक्ष्मणा रानीको तर सबैलाई बोलाइयो हामीलाई बोलाइया छैन नजाओ भन्नुभएको त्यो बुबाले नजा त भन्नुभएको छ भागेर जाने भनेर काका र भतिजा निस्केर गएछन् झन् कृष्ण भगवानका छोरा भालुनीपट्टिका छोरा र भतिजा अनिरुद्ध राजकुमार गए स्वयंवर भनेको केटीले केटो रोज्न पाउने सारालाई हेर्दै हेर्दै हेर्दै जाँदाखेरिमा हातमा माला लिएर केटी रोज्दै रोज्दै रोज्दै गएको अब के गरौं कसो गरौं त्यही प्रभावबाट चित्तमा विचार गरेर यसो विचार गर्दै जाँदाखेरिमा यही काम गर्नु पर्यो भनेर परिचय दिनले परिचय दिनै जाँदा भगवान कृष्णका उहाँ नाति हुनुहुन्छ भने उहाँ छोरा हुनुहुन्छ भनेर अनिरुद्धलाई भने प्रद्युम्नलाई देखायो भने यस किसिमबाट देखाइदिएछन् साम्मलाई यो ठिकै छ भनेर साम्म राजकुमार गएर जब यस किसिमबाट यस्ता कृष्णका बुहारी भन्न पाउने सेवन्तक मणिको माला लाउन पाउने भनेर जब लगाइदिनुभयो माला अनि मेरो जब पत्ती भनेर उनले लिएर आउन आँटेका थिए च्यापै समातेर जब कर्ण दुर्योधन दुशासनले व्याजित गर्यो तँलाई बेकुपनी बदमासनी कहाँ कि भनेर अनि पाता कसेर जब प्रद्युम्न जब साम्म राजकुमारलाई थुन्यो ल भ अनि भगवान कृष्णचन्द्र परमात्माले यसो कुरा पत्ता लगाउनु भयो अब मारिदिन्छु दुर्योधन भनेर आँटी बक्सिएको थियो भाइ गए भने मारिदिन्छन् भन्नका लागि बलराम मेरो चेलो हो मै जान्छु गदा युद्ध सिकाएको पहिले जनकपुर धाममा हुन्छ भनेर सरासर जानुभयो र अहिले परमात्मा परमेश्वर सरासर पाल्नु भइसकेपछि त्यसपछिबाट प्रकृति घमसंग्रामको प्रभावबाट उद्धवजी तिमी जाऊ गुरुबा आउनु भएको छ भन्दै भन्दाखेरिमा यही कुरो बताउनु भयो तिम्रो गुरुबा पाल्नु भएको छ चाँडै छोडिदेऊ रे छोरालाई नातिलाई भन्ना सुना सर्किएको गुरुबा हुने थियो अझ पाउको जुत्ता सिरको मुकुट त्यसले भन्दा हुन्छ भनेर गाली गर्यो केही कुरो उद्धवले ल्याएर सिकाइदिनु भयो आफ्नो गुरुलाई त्यतिको अपमान गरेको सुन्दा हल्लाले तानेर मुसलले खिचेर गङ्गाजी पटेरी फालिदिन्छु सर भन्नुभएको थियो दरबार हल्लियो अनि दुर्योधन राजाले शकुनीले कर्णले हात जोडेर चरणमा परिकन छोरा छोरी ज्वाई आफ्नो ज्वाई छोरी दुइटै बुझाउँदै बिन्ती गरे हुकुम भयो महाराज दुर्योधनको हुकुम भयो महाराज दुर्योधनको भगवान्।

0: ठिकै छ त्यसो भने भइगयो भनेर अहिले सारा सम्पूर्ण काम पूर्ण गरेर अहिले अहिले हल्लाले तानेर मुसलले खिचेको हुनाले अहिले पनि हस्तिनापुर तहर अहिले कोल्टै परेको देखिन्छ। लौ त महाराज परीक्षित, भगवान कृष्णको र दुर्योधनको सम्धिको नाता लायो तर मन नमिलेपछि त्यस्ता सम्धि न सम्धि कति सम्धि कति सम्धि। आखिरमा भगवान कृष्णले सारा कार्य पूर्ण गरी बक्स्यो। अहिले हस्तिनापुर अझै कोल्टै छ भनेकन राजा परीक्षितलाई सुखदेव बताउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा हे सद्याबाट
1: महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद भागवत महापुराणको अहिले दशम स्कन्ध अन्तर्गत कति कथाको वर्णन गरिन्छ भने भगवान कृष्णको 16108 वटा रानी केरी व्यवहार चले आवला छक्क परे सबै। 16108 वटा रानी एउटी श्रीमतीले बहन खबर नदिएर मुडिएर दौड़नु पर्ने कतिलाई छ कतिलाई छ बहन खबर नभएर हाम्रो घरकीले खेदेर हिँडेको भन्ने छन् धेरै जस्तो मरेका सिल्ली त्यसलाई जगल टेर आफू नबसेर बहन खबर नभएर हिँडेको हजुर भन्दै हिँड्ने त्यस्ता खाले आखिरका बीचमा मेरो महाराज अब एउटीले त त्यसरी सताएको छ समाजमा भनेदेखि अब यो के गर्ने होला बडा समस्या परेछ र गएर अनुरोध गरे ल मेरो भगवान अब के गर्ने होला के उपाय गर्ने भनेर जब ब्रह्मादि आदि गरेको सभाबाट नारद ऋषि पाल्नुभयो छ भगवान कृष्णको आन्तरिक माहौल बुझ्नका निमित्त सरासर जानुभयो र लौ त मेरो महाराज म अनुरोध गर्छु भन्नुभयो भगवानले के कुरा भन्दा अरू कुरा केही पनि होइन साँच्ची एउटा कुरा प्रश्न गर्छु भन्नुभयो भगवानले के कुरा छ परमात्मा भनेर सोद्धाखेरिमा अरू कुरा होइन मेरो महाराज म माथि हजुरको दया भाव र यदि म माथि हजुरको सद्भाव छ भनेदेखि एउटा कुरा अनुरोध गरौँ है प्रभु भनेर विन्ती गर्दाखेरिमा अरू कुरा के हो ल भन भनेर सोद्धाखेरिमा यसै समयको बीचमा एउटा प्रश्न गरे सबै ठिक छ हजुरको जब दरबारमा म आए तर हजुरका 16108 वटा रानी मेरो एउटा पनि छैन लौ न मलाई एउटा तह मिलाइदिनुहोस् भनेछन् नारद ऋषिले। भगवान कृष्ण भन्नुहुन्छ अन्त कहाँ तह मिलाइदिन जाने मेरो 16108 वटी छन् म नभएको कोठाको लैजाऊ जाऊ भनेर आज्ञा गरिदिएको हस् भनेर जामबत्तीका कोठामा गएको तिनै प्रभु बस्नु भएको टाढैबाट बाबु नारद भन्न लाग्नुभयो अनि त्यसपछिबाट बोल्दै नमिले फेरि अर्काको कोठामा सत्यभामाका कोठामा कालिन्ने मित्र बिन्द्या सत्य भद्र लक्ष्मण सारा डुल्लाखेरीमा कहीँ पूजा कहीँ पाठ कहीँ ध्यान कहीँ मनन कहीँ तुतिबिन्ती कहीँ जब पूजा पाठ कहीँको छोरा छोरीको व्रतबन्ध आदि काम मेरो ईश्वर यो खपी नसक्नुको कुरो रहेछ भनेर सारा कुरा छोडेर अहिले चरणरूपी कमलमा भगवानको भजन मनन कीर्तन गरी कार्यक्रम पूर्ण गराउनु भयो अनि त्यहाँदेखि प्रान्त बडो गम्भीर बाणीमा भगवानको ध्यान मनन भजन भयो। लौ त महाराज परीक्षित सबै ठाउँमा परमात्मा तब्बै हुनुहुँदो रहेछ भगवान मैले जानिन भनेर विन्ती गर्नुभयो नारदले। ठिक छ जाऊ तिमीलाई विवाहमा फसाउने इच्छा मेरो होइन मलाई कुरा पनि काटेका थिए भन्नुभयो भगवानले एउटालाई एउटा भए हुनेमा किन 16108 भन्ने कुरामा सबैको आत्मा परमात्मा भएको कारणबाट 1, 2, 3 16000 त के 32 अरब करोड खरब भएको के अप्ठ्यारो सबैको आत्मा नै ईश्वर हो भन्ने कुराको पहिचान मैले बुझाएको हुँ भन्नुभयो र अनि नारद छक्क परेर भगवान मैले गरिएको अपराधको लागि माफ दिनुहोस् भनेर विन्ती गर्नुभयो।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गई श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि, आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली, सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727979।
5: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
6: असोज मशान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
5: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायीको हकमा 2083 पौष मशान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
6: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मशान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
5: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
6: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
5: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मशान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
6: पौष मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
5: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मशान्तभित्र, लेखा परीक्षण र पौष मशान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
6: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
5: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
6: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

केरल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2, राजीपुर कैलाली।